0: तथा शेयर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरूद्धको घृणा छनि अभिव्यक्ति विरूद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा पहिलो रहेको जानकारी दिएको हो। सोही क्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष उमिसा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरू को लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थपिनु ठूलो उपलब्धि भएको बताउनुभयो।
3: पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्य वृद्धिले निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। डिजेल, पेट्रोल, अलकत्र लगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दुब्बर वृद्धि भएको र त्यसबाट आर्थिक संकटमा परेकाले बीचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
2: आगामी आर्थिक वर्ष 83-84 लागि काभ्रे पलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगै ती योजनालाई आयोजना बैंकमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना तर्जुमाको शुरूआत गरेको छ। जिल्लाका 13 स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
3: नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
2: चालू आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत तर्फहरू 23,47,14,65,000 र चालू तर्फहरू 15,43,50,35,000 गरी कुल रू 38,81,00,00,000 बजेट विनियोजन गरेको थियो।
3: सरकारले एक वर्षमै 85,22,00,00,000 राजस्व छुट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था गरिएको छ। यसैगरी भन्सार महसुल ऐन 2081 को अनुसूची 4, 5, र 6 पैठारी महसुल पूर्ण वा आंशिक रूपमा छुट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,000 छुट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: अब शेयर बजार। गत साताको कारोबारलाई हेर्दा नेप्सी परिसूचक अघिल्लो साताभन्दा 13.71 अङ्क घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,745.65 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारबाट लगानीकर्ताले 23,38,00,00,000 भन्दा बढी गुमाएका छन्। कुल बजार पुँजीकरण अघिल्लो साताभन्दा गत साता 0.50% खटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82,00,00,000 रुपियाँ भन्दा बढी रहेको कुल बजार पुँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59,00,00,000 रुपियाँ भन्दा बढी कायम भएको हो।

0: हजारमा दिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिसौँ खुसीको कनेक्सन।

0: टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*#7# गरी वा नेपाल टेलीकॉम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलीकॉम राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्विर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, यो आदि आउनुभन्दा अघिको शान्ति थियो। एनिमेटेड तस्विरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् अनि आसपासको वातावरण आधीबेरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन्। ट्रम्पको यो पोस्ट न्यूयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ।
5: अब खेल र खेलाडीका खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले एसएससी महिला टी20 प्रिमियर लीगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन्। मलेसियामा आगामी जून 1-13 महिला टी20 प्रिमियर कप आयोजना हुँदैछ।
4: त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उन्यास केन्द्रीय कार्य समितिको आयोजना तथा अनिसास कोलोराडो च्याप्टरको संयोजनमा राडोमा तेस्रो साता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा अनिसासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो।
5: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्री सामु निरीह रासोपा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालिनले थालेका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन्, तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणालीभित्रैबाट हुनुपर्दछ। हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि क्षणिक लोकप्रियतावाद? जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेन नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरङ्कुशतालाई नै मलजल गर्छ।
4: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खापत्रमा भुवन न्यौपाने लेख्नुहुन्छ, संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन, यो राजनीतिक संस्कारको प्रश्न हो। सांसदहरूमा लोकतान्त्रिक मूल्यप्रति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन। संसदीय संस्कारको संकल्प केवल भाषणको विषय होइन, व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो।
5: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Citizen FM XM8.4.
1: Hello, hi. Oi, Sachi, timi kata hireko?
2: Hi. Ma aja gaya kor dress sabine ko.
1: Kina? Ke panchara tyaha?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चौकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45090 र 98550 5360।
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
8: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 4 गते सोमबार, मे 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीय तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गौरव तथा रणनीतिक सडकलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा।
1: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान, कैद कट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या।
0: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै, आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने।
1: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा।
0: र आइसिसी विश्वकप लिग दुईको आजको खेलमा शीर्ष स्थानको स्कटल्यान्डसँग नेपाल खेल्दै, चौथो नेपाल सुपर लिग 20 भदौबाट एसिसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा गौरव तथा रणनीतिक सडकका लागि सरकारले दिएको सजिलो सहजताको प्रसङ्ग।
1: सरकारले चालु आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण र सुरु भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सडक र सिँचाइ आयोजना छन्। सडक विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालु वर्षका लागि 29,07,19,00,000 रुपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनु भयो। उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल, 10 कलभर्ट र 7 सडक खण्ड गरी 150 किलोमिटर सडक निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला खण्डका लागि 3 अर्ब 15 करोड रुपियाँको स्रोत दिएको सहमति दिएको छ। यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96,80,00,000 रुपियाँ उपलब्ध गराइएको छ। महाकाली करिडोर अन्तर्गत टिमुर पाटा हुती धौलाकोट सडक खण्डको 6.2 किलोमिटरका लागि 51,09,00,000 रुपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुर कोट सडक 6 बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका 4 गौरवका आयोजना अगाडि बढाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपुर कोट सडक, लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झन्डै 1 निर्माण कम्पनीलाई दिनुपर्ने बक्याउँदा छ। त्यस्तै रामपुर कपुर कोट सडकको हालत पनि निकै दयनीय रूपमा रहेको छ।
0: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरुद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाइ बढुवामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अङ्गबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीडित महिलाको शरीरमा संवेदनशील अङ्गहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा चारलाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीडितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसुरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकि जनाएको छ।
1: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरिद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
0: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरी पालन पेसा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 दशक अघि करिब 300 को हाराहारीमा रहेका मौरी पालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
3: यो मौरी पाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
4: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय सुरु गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
3: पहिला जति हुन्थ्यो मौरी उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर। अब त्यो हुँदा हुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, है यो अस्ति भर्खर
4: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
3: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
4: मौरी का लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी,
5: चरीचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। चितवन, परासी
4: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट सुरु गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।

0: तुलनामा
1: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
2: तपाईँको त्यहाँ एकजनाले त्यही भन्ने कार्यक्रम मौरीमै हुन सकिरहेको त्यसै एकजनाले आउँछ निवेदन हाल्छ पोसाल मैले त्यसै देखेँ अर्कोजना आएर के भन्छ नपाउँ भनेर निवेदन दिन्छ।
1: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
3: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
4: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ। धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
5: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रिता र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
6: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
9: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ।
10: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
11: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपो तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: इनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका 8 वटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। काङ्ग्रेस र एमाले 4-4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 वटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्र नेकपाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र शिवप्रभासँग जोडिएका अध्यादेश रोक्दा जनताका जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यस्तै विद्यालय बल्खुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि साथी सारथीहरूबाटै बढ्दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरङ्गित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रिनिङमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कार्यान्वयनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी सङ्घर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोनसभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै दुई सातामा दुई पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्रपृष्ठमा प्रकाशित छ।
5: कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झन्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरुद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शोधिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाइ छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहाबले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्युट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्युजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छल्न बिहारदेखि भेडिटार शीर्षकमा यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडिटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ बेला बेला सिम पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेडिटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ्न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पिपिए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोडौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड रुपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोडौं रुपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा काङ्ग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ। काङ्ग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको बेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै काङ्ग्रेस विभाजनको डिलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टुकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाडौँ महानगरको हात्तीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
3: साझा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व ब्याङ्कले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व ब्याङ्क समूहको रासायनिक मल मूल्य सूचाङ्कले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो 4 वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्द्वका कारण हर्मुज जलघाँटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्ध तोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरुद्ध युद्ध सुरु भए अघि नै अमेरिकाले यो युद्ध तोपलाई पश्चिम एसिया पठाएको थियो।
5: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सुम्पाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्म्याटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सुम्पालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आइसिसी विश्वकप लिग 2 जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्यान्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनोषयका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लिग 2 सहभागी हुँदा स्कटल्यान्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्यान्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लिग NSL आगामी 20 भदौदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले हिजो NSL को मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको NSL अब 4 महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट सङ्घ क्यानले मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप र 20 एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
3: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौं र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोग नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
13: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
13: सरकारी अस्पताल मैले गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
13: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
13: कतिजनाले विश्वास गरेको यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
13: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो, लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
13: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
13: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो,
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
13: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34
14: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
15: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार, समय दिनको ठिक सभा 12 बजेदेखि।
14: पुनश्च
15: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
14: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
15: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
14: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-53350, 98602-5160।
16: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550-63597।
17: तेलको जर्किन बोक्दै कता हो दिदी?
18: सञ्जीवनी तेल मिल।
17: किन नि सञ्जीवनी तेल मिल नै?
18: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
17: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
19: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
20: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
19: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: Prøv å handle. स्वतन्त्र चार जीपीए ल्याउने विद्यार्थीलाई 25,000 सहित कक्षा 11 र 12 मा निशुल्क सरस्वती निकेतनमा उत्कृष्ट विद्यार्थीलाई सम्मान र गलकोट नगरपालिकाले जित्यो मुसिकोट मेयर कपको उपाधि एसियन गेम्स महिला क्वालिफायर र एसएससी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
2: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
1: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
2: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
3: ए ल ल जाऊ जाऊ जाऊ
4: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612420437
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: महत्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
0: विजय खबरमा अब खबर विस्तारमा सुरुवातमा प्रधानमन्त्री शाहले कीर्तिमानी आरोहीलाई सम्मान गर्नुभएको छ सोही प्रसङ्गबाट प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामी रीता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनु भएको छ शेर्पाले हिजो बिहान 10-12 बजे सगरमाथाको 32 पटक सफल आरोहण गर्दै आफ्नो विश्व कीर्तिमान पुनः नवीकरण गर्नुभएको हो विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्र होइन नेपालको आत्मसम्मान साहस धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो यही गौरवशाली हिमालमाथि हिजो नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन् प्रधानमन्त्री शाहले भन्नुभएको छ साथै माउन्टेन क्वीनका रूपमा परिचित लाक्पा शेर्पाले हिजै बिहान 9:30 बजे 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आदिवासी जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासङ्घका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीका उपसभापति पुष्प भूषालले उक्त प्रतिबद्धता जनाउनु भएको हो भूषालले नेपालको संविधानले नै आदिवासी जनजातिको प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वको लागि पनि काङ्ग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताउनु भएको छ नेकपा एमाले जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी नेतादयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ऱ्याली सहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेतादयको शालिगमा माल्यार्पण गरी दिवंगत नेतादयले नेपाल कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी प्रसाद गेवाली रहनु भएको थियो। उहाँले सो अवसरमा मदन आश्रितले छाडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने संकल्प प्राप्त भएको धारणा व्यक्त गर्नुभयो। 2050 साल जेठ 3 गते रहस्यमय जीप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठनका जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुङ्गामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ। विजय सामुदायिक शिक्षा सदनले एसीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। यस विद्यालयबाट शैक्षिक सत्र 2082 दुईजना विद्यार्थीले 4 GPA ल्याउन सफल हुनुभएको छ। नमी श्रेष्ठ र रेजिना मिश्रलाई शनिबार सौराहामा गरिएको एक कार्यक्रममा नगद जनै 25,000 सहित सम्मान गरिएको छ। दुवै विद्यार्थीले विजय सामुदायिक शिक्षा सदनले कक्षा 11 र 12 निशुल्क पठन पाठनको व्यवस्था मिलाएको छ। कक्षा 11 र 12 अध्ययनगत लाग्ने करिब 1,17,000 रुपियाँ पनि विद्यार्थीको प्रोत्साहन र सम्मानका लागि प्रदान गरिएको विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले बताउनु भएको छ। सौराहामा भएको कार्यक्रममा पुरस्कृत विद्यार्थी नमी श्रेष्ठ रेजिना मिश्रले विद्यालय र परिवारको साथ सहयोगले सफलता प्राप्त भएको बताउनु भएको छ। शनिबार सौराहामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष गोपीनाथ खरेलले एसीमा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई असल र रुचिको एकाडेमिक यात्रा तय गर्न सुझाव दिनुभएको छ। विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल वीरभद्र सापकोटाले कडा परिश्रम समर्पण र दृढताले नै विद्यार्थी र विद्यालय उपलब्धि केवल एउटा नतिजा मात्र नभएर सम्पूर्ण शैक्षिक यात्रा भरिको अनुशासन प्रतिबद्धता र दृढ संकल्पको वास्तविक प्रतिबिम्ब भएको बताउनु भएको छ। परीक्षामा 79 जना विद्यार्थी सहभागी भएका थिए भने 84% विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। गैंडाकोटी स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ। कार्यक्रममा 4 GPA ल्याएका विद्यार्थी केशव आचार्यलाई नगद 25,000 रुपियाँ सहित सम्मान गरेको छ। गैंडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक समन्वय मेहनत र अनुशासनकै परिणामस्वरूप सफल विद्यार्थीहरू सफल हुन सक्ने बताउनु भएको छ। गैंडाकोट एकका वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले केशव आचार्यले 4 GPA ल्याएर वडाको गौरव बढाएकोमा खुसी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलापति शर्माले शिक्षक अभिभावक तथा विद्यालयप्रतिको निरन्तर विश्वास र सहकार्यकै कारण विद्यालयले उत्साहजनक नतिजा हासिल गर्न सकेको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक भरत बाबु गडेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति शिक्षक

0: रहेको थियो भने कार्यक्रममा शिक्षक अभिभावक विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। यस वर्ष सरस्वती निकेतनबाट परीक्षामा कुल 49 जना विद्यार्थी सहभागी भएका मध्ये 40 जना उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयको सफलता दर करिब 82% रहेको विद्यालयले जनाएको छ। गडाकोट एक स्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट अन्तर्गत सञ्चालित अक्सफोर्ड सेकेन्डरी स्कुलले कक्षा 12 का विद्यार्थीहरूको दीक्षान्त समारोह अत्यन्त भव्य र उत्साहपूर्वक वातावरणमा सम्पन्न गरेको छ। समारोहमा विद्यालयका सञ्चालक समिति प्राध्यापक कर्मचारी अभिभावक तथा सयौं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रोफेसर डाक्टर इन्जिनियर हरि भण्डारीले विद्यार्थीहरूलाई जीवनको नयाँ यात्रामा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: हेलो हाई, ओए साथी, तिमी कता हिँडेको?
2: हाई, म आज गयाको ड्रेस भनेको।
1: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस शप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550530।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: सस्ता वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
3: विश्रामपछि विजय खबरमा यहाँलाई स्वागत छ। अब बाँकी खबर। वनमा खेर गएको पात पतिङ्गर सङ्कलन गरेर व्यावसायिक रूपमा जैविक मल उत्पादन गर्दै आएको विनयी सामुदायिक वनलाई मल उत्पादनमा सहजताका लागि प्रविधि हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन एफएओ विनय त्रिवेणी गाउँपालिका र सामुदायिक वनको समेत सहभागितामा मल उत्पादन कार्यमा सहजताका लागि ट्र्याक्टर, कम्पोस्ट ट्रनर, कम्पोस्ट मिक्सिङ मेसिन, कम्पोस्ट क्रसर, पल्पराइजर हस्तान्तरण गरिएको हो। नलप्रासे पूर्वको विनय सामुदायिक वन उपभोक्ता समूहले वनमा खेर गएका पात पतिङ्गर सहित मिचा प्रजातिका झाडीलाई सफाई गरी

0: त्यसबाट जैविक मल उत्पादन गर्दै आएको छ। उत्पादित मललाई प्याकेजिङ गरेर बिक्री वितरण गर्दै आएको सामुदायिक वन समूहलाई बोरा सिलाइ मेसिन र कन्टिन्युस ब्यान्ड सिलर समेत हस्तान्तरण गरिएको छ। जैविक मल उत्पादन उद्यमको मूल्य अभिवृद्धिका लागि प्रविधि हस्तान्तरण कार्यक्रम सहभागी संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य संगठनका नेपाल तथा भुटान प्रतिनिधि केनिसी मिजीले समुदाय स्तरबाट वन तथा वातावरण संरक्षणमा भएको यस कार्यको प्रशंसा गर्नुभएको छ। उहाँले परम्परागत शैलीमा जैविक मल उत्पादन गर्नु निकै कठिन रहेको भन्दै मिनै सामुदायिक वनमा महिला नेतृत्वमा भएको जैविक मल उत्पादन कार्यका लागि बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जैविक कृषि तथा वन व्यवस्थापनका प्रयासहरूले वातावरण संरक्षण दिगो कृषि विकास र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नुभएको छ। जैविक मल उत्पादनले माटोको गुणस्तर र उत्पादनमा पार्ने सकारात्मक प्रभावसँगै वन क्षेत्रमा खेर गएका इन्धनजन्य वस्तुको व्यवस्थापनले वन डटेलो नियन्त्रणमा खेल्ने भूमिकाको दोहोरो फाइदा समुदायले लिन सक्ने बताउनु भएको छ। कार्यक्रममा विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जैविक मल उद्योगले स्थानीय किसानलाई गुणस्तरीय मल उपलब्ध गराउनुका साथै कृषि उत्पादन वृद्धि र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनु भएको छ। स्थानीय सामुदायिक वनबाट रोजगारीको सिर्जना गाउँपालिकाको समेत प्राथमिकतामा रहेको भन्दै उहाँले जैविक मल उत्पादनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन स्थानीय उपभोक्तासँग जोडिएको संस्था भएको भन्दै सामुदायिक वनबाट विपन्न तथा गरिब परिवारका लागि स्वरोजगार अभिवृद्धि गर्न सकिने बताउनुभयो। उहाँले वन 2076मा कृषि वनको विषय समेत समेटिएको भन्दै उद्योग सम्बन्धी ऐन लगायत अन्य कानुनी अडचन हटाएर सामुदायिक वनलाई उद्यम र उद्योगसँग जोड्नुपर्ने बताउनु भएको छ। विनय सामुदायिक वनले गरेको असल अभ्यासहरू देशका अन्य सामुदायिक वनहरूका लागि समेत सिकाइको विषय बनेको बताउनुभयो। विनय सामुदायिक वनको व्यवस्थापनमा सञ्चालित विनय जैविक मल उद्यममा हाल 10 सामुदायिक वन उपभोक्ता समूह आबद्ध रहेका छन्। सामुदायिक वन उपभोक्ता समूहहरूको जीविकोपार्जन कार्यक्रम अन्तर्गत 2075-76 सालदेखि सुरु भएको अभियान कोविड महामारीका चुनौती पार गर्दै अहिले दिगो वन उद्यमका रूपमा विकास भएको समूहका अध्यक्ष बालुपुरीले बताउनु भएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले हिजो अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घका अनुसार ठुलो अण्डा 515 रुपियाँ प्रति क्रेट, त्यस्तै गरेर मध्यमको 485 फार्म दर कायम गरिएको छ, जसमा प्रति क्रेट 30 हुने बताइएको छ। सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघि ठुलो अण्डाको 485 र मध्यम अण्डाको 435 कायम गरिएको उहाँले बताउनुभयो। नेपाल लियर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनुभयो। उहाँले किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव रहेको समेत बताउनु भएको छ। कुखुरामा विभिन्न रोग लागेर मरेको कुखुरामा विभिन्न रोग लागेर मरेको समेत उहाँले मरेका कारण अण्डा उत्पादन घटेको समेत बताउनु भएको छ। अण्डाको लागत मूल्य प्रतिगोटा 19 रुपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत तलप्रासी बर्दकाट सुस्ता पूर्व नलपुरको काउसुती नगरपालिका 8 खरखट्टा जङ्गल क्षेत्रमा हिजो कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नलपुरका प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार नारायणघाटबाट बुटोलतर्फ जाँदै गरेको लु 16523 नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा कार चालक महोत्तरीका मटिहानी नगरपालिका 3 60 वर्षीय श्री नारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। चितवनमा जंगली चौखादा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुलबाङका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ एक गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जना परिवारले जंगली च्याउ खाएका थिए, जसमध्ये 3 जना जेठ एक गते बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। उपचारका क्रममा नमुनाको 6 दिन मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले छाडेको लाभ हानिको आधारमा निर्णय गर्न नहुने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको 31 औं स्थापना दिवसको अवसरमा समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषय छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पार्नु भएको छ। उहाँले नेपाली कांग्रेस चुनाव जित्दा हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिने भन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताउनु भएको हो। तेस्रो मुसिकोट मेयर रनिङ कप भलिबलको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ। फाइनल खेलमा मदानेन गाउँपालिकालाई सिधा 3 सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। एसियन गेम्स महिला क्वालिफायर र एसएससी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको विदाई गरेको हो। टोलीमा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतो रहनु भएको छ। यसै गरी टोलीमा सीता राणा मगर, सोनी पाखरिन, सीमा केसी, बिन्दु रावल, सम्झना खड्का, रुबी पद्दार, कविता कुवर, कविता जोशी, रिया शर्मा, अनुकडायत, मनिषा उपाध्याय र रुबिना छेत्री रहनु भएको छ। वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमो विष्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ। एसियन गेम्स क्वालिफायर हिमे 13-23 देखि 31 सम्म र प्रिमियर कप जुन 1-13 सम्म हुने पनि जनाइएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 अन्तर्गत आज सोमबार हुने 106 औं खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 9:30 बजे सुरु हुने पनि जनाइएको छ। विजय खबरमा अब मौसम खबरको पालो रहेको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्टान सहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सब मौसम सफा रहने जनाइएको छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी तथा हिमाली भूभागमा 1-2 स्थानमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागहरूमा साधारणतया बादल लाग्ने जनाइएको छ भने बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने पनि जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पादयलाई सम्मान। आदिवासी जनजातिको सवाल सम्बोधन गर्न काङ्ग्रेसको प्रतिबद्धता। विजय सामुदायिकद्वारा 4 GPA ल्याउने विद्यार्थीलाई 25,000 सहित कक्षा 11 र 12 निःशुल्क शिक्षा। सरस्वती निकेतनमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान। र जितको लक्ष्य सहित स्कटल्यान्ड विरुद्ध उत्रिँदै नेपाल एसियन गेम्स महिला क्वालिफायर र एससिसी महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई। अवस्था सामुदायिक रेडियो विजय फिल्म 101.10 इन्टरनेट अनलाइन विजय फिल्मको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बिहान 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
1: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: ओहो दाई नमस्कार।
5: नमस्कार,
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: यसो भनौँ।
4: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
5: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
7: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले बिहानको 7 बज्यो।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
12: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
13: बगैचा एडभेन्चर रिसोर्ट,
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
13: बगैचा एडभेन्चर रिसोर्ट।
7: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था। विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
14: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
15: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
16: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
15: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
17: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
18: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
19: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
20: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर
21: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

0: Güzel FM -1.0.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहाले है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन नि?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
10: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
9: ल ल, गएर तुरन्त बुक गरिहाल है।
11: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 4, मोबाइल 98 612 20 437।
13: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
13: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
13: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
12: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
13: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैराकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98 580 26 445 र 98 480 27 445।
14: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
16: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
18: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
5: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
4: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
5: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0556-94-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0556-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
6: सर, एउटा प्रश्न सोधौँ है।
7: सोध न
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
10: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नौ।

वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: नमस्कार, विजय सामुदायिक शिक्षा सदनको कार्यक्रम हाम्रो बालबालिका हाम्रो भविष्यमा यहाँलाई स्वागत छ। म प्रमिला लामिछानेको। तपाईँले यो कार्यक्रम विजय एफएम 101.6 विजय एफएमको आधिकारिक फेसबुक पेजबाट सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा हामी शिक्षक, विद्यार्थी, अभिभावक तथा शैक्षिक व्यक्तित्वहरूसँग शैक्षिक विषयमा कुराकानी गर्ने गर्दछौ। आजको अङ्कमा हामी भर्खरै प्रकाशित भएको एसईई परीक्षामा 4 GPA ल्याउन सफल दुईजना छात्रा रेजिना मिश्र र नमी श्रेष्ठसँग उहाँहरूको सफलता र आगामी शैक्षिक योजनाका विषयमा कुराकानी गर्नेछौ। साथै विद्यालयको कक्षा 11 को भर्ना सम्बन्धी होटल म्यानेजमेन्टका शिक्षक अमृत शर्मा तथा विज्ञान संकायका शिक्षक दिनेश घिमिरे सरसँग पनि विशेष कुराकानी गर्नेछौ। यस वर्ष विजय सामुदायिक शिक्षा सदनबाट 79 जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए, जसमा 66 जना विद्यार्थी उत्तीर्ण भएका छन्। उनीहरूमध्ये 2 जनाले 4 GPA ल्याएर विद्यालयको नाम रोशन गर्न सफल भएका छन्। कार्यक्रमको सुरुवात गरौं सफल छात्रा रेजिना मिश्र र नमी श्रेष्ठसँगको विशेष कुराकानीबाट। आउनुहोस्, उहाँहरूलाई कार्यक्रममा स्वागत गरौं। हजुरहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। सबभन्दा पहिले त सफलताका लागि धेरै धेरै बधाई तथा शुभकामना। एसीमा चाहिँ 4 GPA ल्याउनु भएको छ, पक्कै पनि एकदमै मेहनत त रह्यो नै, त्यो मेहनत पछाडिको कुराहरू बताइदिनुहोस् न रेजिनाजी।
1: एसएससीमा 4 GPA ल्याउन चाहिँ त्यस्तो सजिलो कुरा होइन, यस पछाडि चाहिँ मेरो मात्र नभएर विद्यालय, परिवार, शिक्षक अनि मेरो साथीहरूको पनि ठुलो भूमिका रहेको छ। त्यही भएर म उहाँहरूप्रति एकदमै आभारी छु र आफ्नो मेहनत अनि परिश्रम चाहिँ काम लाग्दा चाहिँ एकदमै खुसी महसुस भएको छ।
2: अगाडि चाहिँ कसरी पढ्नु भएको थियो, रिभिजन क्लासहरूदेखि लिएर रुटिनहरू बनाएर पनि पढ्नुभयो होला, हजुरले चाहिँ कसरी पढ्नु भएको थियो र यस्तो सफलता भयो होइन, र यो सफलताको पछाडिको श्रेय चाहिँ कसलाई दिन चाहनुहुन्छ?
1: मैले अघि नै भनिहालेँ, यो सफलता पछाडि चाहिँ अभियसली मेरो परिवार, टिचर्स अनि स्कुल परिवार साथीहरूलाई नै जान्छ, अनि आफ्नो मेहनत त छँदैछ। अनि मैले रिभिजनहरू चाहिँ धेरै आफूले मात्रै धेरै नपढ्ने तर क्लासमा चाहिँ एकदम ध्यान दिएर पढ्ने कुरामा विश्वास गर्थेँ। एकचोटि पढाएको कुरा चाहिँ छिटै नै रिभिजन गर्ने अनि त्यो याद गरेर बस्ने मेरो पानी थियो, यसले
2: नलाग्ने
1: होइन। तर अघि भनिहाले हामी होस्टेल बसेर पढ्यौँ अनि होस्टेलमा चाहिँ अब अभियसली मोबाइल हुन्थेन, अब मोबाइलबाट वञ्चित भइसकेपछि सबै ध्यान जति पढाइमा हुँदाखेरि त्यो हेर्ने चाहना पनि नहुने रहेछ, अनि घर जाँदा पनि खासै मोबाइल हेर्थेनौँ, डिस्ट्र्याक्ट भन्छ भनेर।
2: होस्टेल बस्नाले पनि पढाइमा कतिको सहयोग मिल्दो रहेछ, घर र होस्टेलमा के फरक हुँदो रहेछ?
1: धेरै फरक हुन्छ जस्तो मलाई लाग्छ, किन भन्दाखेरि होस्टेलको इन्भाइरोमेन्ट नै छुट्टै हुन्छ, त्यहाँ सबै साथीहरू हुन्छन् अनि उनीहरू पनि एकदमै मेहनती टाइपको हुन्छ, अनि त्यहाँ पढ्न पर्छ भन्ने टाइपको भाइब हुन्छ। तर घरमा त्यस्तो हुँदैन, इभन दो मम्मी बाबाले पढ इन्करेज गरे पनि मोबाइलबाट अथवा अरू कुनैबाट डिस्ट्र्याक्ट भइन्छ, तर होस्टेलमा त्यस्तो हुन्थेन, सबै पढ्नै पर्छ वाला फिलिङ हुन्थ्यो, होस्टेल बसेर धेरै सहयोग भयो।
2: स्कुलहरूको इक्जामहरूमा चाहिँ कस्तो आउँथ्यो नतिजाहरू होइन, तपाईँलाई लाग्थ्यो 4 GPA नै आउँछ भन्ने नै थियो कि के थियो?
1: प्री इक्जाम यस्तोहरूमा त कहिले एकदमै धेरै कम पनि आयो, कहिले राम्रो पनि आयो, तर जति कम आयो नि धेरै आयो पनि धेरै आयो भने खुसी नहुने अनि कम आयो भने दुखी पनि नहुने त्यस्तो गर्थे, अनि एकदम 4 GPAको लागि मेहनत गरिरहे थियो। एसी पछि चाहिँ 4 GPA अलिक सामाजिकमा नहोलाथ्यो जस्तो लाग्थ्यो, तर आयो अनि एकदम खुसी छु।
2: विद्यार्थीहरूमा अनुशासन अनि निरन्तरता, पढाइमा निरन्तरताहरू चाहिँ कतिको आवश्यक रहेछ जस्तो लाग्छ तपाईँलाई?
1: अब म पछि एसी दिने सबै भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने डिसिप्लिन र कन्सिस्टेन्सी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, किन भन्दाखेरि तिमी सुरुमा पढिरहेको छौ अनि बिचमा कुनै कुराबाट डिस्ट्र्याक्टेड भयो भने फेरि त्यही कुरालाई कन्टिन्यू गर्न गाह्रो हुन्छ, आफ्नो सक्सेस पाउनको लागि त्यो राम्रो कुरा पनि होइन। त्यही भएर सुरुबाट नै निरन्तर मेहनत चाहिँ गर्नुपर्छ जस्तो लाग्छ, बिचमा डिस्ट्र्याक्ट हुने यस्तो चाहिँ गर्नु हुँदैन। अब 10th क्लासमा पढ्ने त त्यो उमेर नै त्यस्तो हुन्छ, तर त्यो कुराबाट डिस्ट्र्याक्ट चाहिँ हुनुहुन्न।
2: अब एससी पछि एससी त हजुरको भइसकेको छैन, अब 11th 12th कहाँ पढ्ने के भन्ने सोचमा हुनुहुन्छ?
1: अब मैले 10th फोर जिपिए ल्याएर पास भएसँगै पहिलेदेखि नै मेरो फिल्ड चाहिँ मेडिकलतिर जाने सोच थियो। त्यही भएर इलेभेन टुवेल्भमा पनि मैले बायोलोजी लिएर साइन्स पढ्ने सोचिराखेको थिएँ, पहिलेदेखि नै फिक्स थियो। त्यही भएर इलेभेन टुवेल्भमा बेस्ट स्टडीको लागि मैले फेरि पनि म सानैदेखि पढेको स्कुल विजय सामुदायिक शिक्षा सदन चुज गर्छु।
2: हजुरले विजय सामुदायिक नै पढ्छु भन्नुभएको छ, सानैदेखि पढेँ र अब पनि टुवेल्भसम्म पनि पढ्छु भन्नुभएको छ। आखिर विजय सामुदायिक किन रोज्ने जस्तो लाग्छ तपाईँलाई? होइन, अब त 10 वर्षको एक्सपिरियन्स हजुरसँग छ।
1: विजय सामुदायिक भनेको चाहिँ सानैदेखि यहाँ पढेको भएकोले चाहिँ यहाँ म टिचरहरूसँग एकदम बढी मिल्छु जस्तो लाग्छ। अनि टिचरहरू नै एकदम मोटिभेटिङ हुनुहुन्छ, अनि यहाँको इन्भाइरोमेन्ट नै फ्रेन्डली छ। यहाँ ल्याबहरू एकाडेमिक्सको लागि चाहिने सबै कुराहरू पर्फेक्ट छ जस्तो लाग्छ मलाई। त्यही भएर अरूहरू स्टुडेन्टहरूलाई पनि मनबाट नै सोचेर डिसिजन लिनु जुन सजेस्ट गर्छु।
2: हजुरलाई चाहिँ कस्तो लागिरहेको छ?
3: अनि एकदम खुसी पनि भयो, अनि मम्मी बाबा अनि सरहरू पनि एकदम खुसी हुनुहुन्थ्यो। त्यही भएर मलाई पनि अझै खुसी लाग्यो। सुरुमा चाहिँ मलाई त्यस्तो कन्फिडेन्स चाहिँ थिएन आउँछ भन्ने, तर सबै टिचरहरूले अनि मम्मी बाबाहरू सबैले साथीहरूले इन्करेज गर्नुभयो। अनि म होस्टेल पनि बसेँ, अनि होस्टेल बस्दा बस्दै मेरो पढाइ पनि एकदम राम्रो भयो। अनि होस्टेलमा हाम्रो चाहिँ एउटा स्पेसिफिक रुटिन हुन्थ्यो कि, त्यो चाहिँ हामीले दिनकै फलो गर्नु पर्थ्यो। त्यो पढेको कुरा रिभिजन गरिराख्नु पर्थ्यो कि, अनि एकचोटि आयो भन्नेमा छोड्ने होइन। अनि त्यो धेरैचोटि त्यही पढेको पढेको गर्दा दिमागमा त्यो नै सेट हुन्थ्यो। एकदम इक्जामको टाइममा चाहिँ धेरै स्ट्रेस नलिएर पढ्ने, एकदम आफूलाई जे आउँछ त्यो आफ्नो बेस्ट दिने। अब मोटिभेसन भन्दा पनि डिसिप्लिन चाहिने रहेछ कि, अब म सक्दिनँ या पढ्न मन छैन त्यस्तो भन्दा पनि अब आफ्नो डेली रुटिन फलो गरिराख्ने, अनि एउटा त्यो कन्सिस्टेन्सी चाहिँ बनाइराख्ने के।
2: मैले पढ्दाखेरि चाहिँ कतिको सहज हुँदो रहेछ सम्झिनको लागि,
3: सबभन्दा बेस्ट चाहिँ त्यो क्लासमा पढाएको चाहिँ ध्यान दिने, अनि आफूले यत्तिकै पढेको र घोकेको भन्दा त टिचरले भनेको आफूलाई धेरै राम्ररी याद हुन्छ होइन। अनि त्यही कुरालाई फेरि रिभिजन गरिराख्ने, अनि लेखेर आफ्नो राइटिङ पनि राम्रो गराउनु पर्छ। त्यसले गर्दा नि धेरै हेल्प हुन्छ।
2: प्लस टू कहाँ पढ्ने सोच छ, के पढ्ने सोच्नुहुन्छ?
3: म अब यही स्कुलमा धेरै टिचरहरू हुनुहुन्छ, मैले चिनेको मेरो साथीहरू हुनुहुन्छ, जुनियर्सहरू हुनुहुन्छ, उहाँले पनि मलाई एकदम इन्करेज गरिराख्नु भएको छ। यही स्कुलमा पढेर मेरो यति राम्रो रिजल्ट आएको छ, त्यही भएर म प्लस टू पनि यहीँ पढ्नेछु।
2: एसीमा फौजी कलेजमा पनि शिक्षक विद्यालय र परिवारको त एकदमै साथ सपोर्ट छ होइन, उहाँहरूको साथ सपोर्टलाई चाहिँ कसरी सम्झाउनुहुन्छ, के भन्न चाहनुहुन्छ?
3: कुनै कुनै टाइममा चाहिँ आफूलाई लाग्थ्यो कि म त सक्दिनँ होला, एउटा दुइटा सब्जेक्ट विक थियो होइन अरू राम्रो भए पनि, अनि त्यसले गर्दा ग्रेडमा असर पर्छ होला लाग्थ्यो। त्यति बेला चाहिँ मलाई परिवारमा नि मम्मी बाबा बहिनीहरूले साथीहरू टिचरहरू सबैले भनिराख्नु भएको थियो कि अब मेहनत गरे त के पो हुन्न, र एकदम इन्करेज गरिराख्नुहुन्थ्यो। त्यही भएर एकदम लाग्थ्यो कि अब गर्न सक्छु होला, अब सबैले भनेपछि पनि एकदमै मोटिभेट गरी पनि राख्नु भएको छ। त्यसले गर्दा नै आफूमा हल्का विश्वास बढिरहेको थियो।
2: सफल हुनको लागि चाहिँ एउटा मोटिभेट गर्ने मान्छेहरूको पनि एकदमै आवश्यक हुँदो रहेछ होइन, पक्कै पनि होइन। डिसमोटिभेट चाहिँ हुनु भएन, हामी परीक्षा आयो भन्दैमा डराउनु भएन, आत्तिनु भएन, अनुशासनलाई अनि आफ्नो गर्ने कामलाई चाहिँ निरन्तरता दियो भने पक्कै पनि सफल भइदो रहेछ, पक्कै पनि है। त्यही अनुसार नै हजुरहरू सफल हुनुभयो र अब जति पनि हुनुहुन्छ साथीहरू हजुरसँगै एसी दिनुभएको, उहाँहरूलाई अब सब्जेक्टहरू पनि लाएको छ होला होइन, उहाँहरू साथीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ, कस्तो सुझाव दिन चाहनुहुन्छ?
3: कतिजनाहरू चाहिँ आफ्नो रिजल्ट हेरेर डिसएपोइन्ट नै हुनुभएको छ होइन, कसैको एक्सपेक्टेड ग्रेडभन्दा एकदम कम पनि आहा, अब उहाँहरू चाहिँ एकदम दुःखी हुनुभएको छ होला। तर यो एसी मात्रै भनेको नि सबै होइन, अब हामीलाई नि फोर जिपीलाई पनि भनिराख्नु भयो कि अब इलेभेन टुवेल्भमा झन् मेहनत गर्नुपर्छ। अब त्यसको लागि अब एसीको कुरा छोडेर चाहिँ अब आउने पछि फ्युचरमा के हुन्छ त्यसको बारेमा ध्यान दिनुपर्छ, अनि अब राम्रो गर्न नसके अब फ्युचरमा झन् आफ्नो बेस्ट दिनुपर्छ, अनि आफूले राम्रो गरेपछि त्यो रिजल्ट पनि पछि राम्रै आउँछ।
1: जो जो आफ्नो रिजल्टबाट डिसएपोइन्ट हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने त्यो जस्ट बिगिनिङ हो, अझै अरू धेरै कुराहरू त लाइफमा आउने बाँकी छ। अनि यो मार्क्स हेरेर डिसएपोइन्ट भएर हार खाएर बस्नु चाहिँ राम्रो होइन। अझै इलेभेन टुवेल्भ अझै रि इक्जाम दिएर पास भएर इलेभेन टुवेल्भमा राम्रो गर्न प्रयास गर्नुपर्छ जस्तो लाग्छ।
2: अझै राम्रो गर्दै जानुहोला, यो मेहनतलाई चाहिँ एकदमै निरन्तरता दिँदै जानुहोला। फोटो जिपिएले भएको छ, इलेभेन टुवेल्भमा पनि यसरी नै स्कुलको नाम रोशन गर्नुहोला। फेरि पनि बधाई छ र आगामी दिनको लागि पनि एकदम शुभकामना।
0: निरन्तर मेहनत, नियमित पुनरावृत्ति, परिवारको साथ र विद्यालयको सहयोगका कारण सफलता प्राप्त भएको रेजिना मिश्र र नमी श्रेष्ठसँगको कुराकानी हामीले सुनिसकेका छौँ। विजय सामुदायिक शिक्षा सदनमा कक्षा 11 र 12 म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट तथा साइन्स फ्याकल्टीमा कक्षाहरू सञ्चालन हुँदै आएको छ। एसईई नतिजा सार्वजनिक भएसँगै विद्यालयमा कक्षा 11 भर्ना प्रक्रिया पनि सुरु भइसकेको छ। यसै विषयमा केन्द्रित रहेर लामो समयदेखि विज्ञान विषयमा अध्यापन गराउँदै आउनुभएका विज्ञान शिक्षक दिनेश घिमिरे र होटल म्यानेजमेन्टका अनुभवी शिक्षक अमृत शर्मा सरसँग विशेष कुराकानी गरौं। हजुरहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ सर।
4: धन्यवाद, नमस्कार।
5: एसईको नतिजा चाहिँ प्रकाशन भइसकेको छ होइन, अब धेरै विद्यार्थीहरूमा कुन विषय पढ्ने, कसरी छनौट गर्ने विषयहरू र विद्यालय कसरी छनौट गर्ने भन्नेमा विद्यार्थीहरू धेरै नै अन्यलमा हुनुहुन्छ। विद्यार्थी लगायत अभिभावक पनि अन्यलमा हुनुहुन्छ। अब लामो समय हजुर तसिसिन पेसामा नै हुनुहुन्छ, हजुरको हिसाबमा विषय, विद्यालय र विद्यार्थीको रुचि अनुसार पनि कुन सब्जेक्ट पढ्ने भनेर कसरी छनौट गर्ने होला, के भन्न चाहनुहुन्छ?
4: एसई दिएर बसेका विद्यार्थी भाइ बहिनीहरूलाई पक्कै पनि अहिले अन्यल छ, के विषय पढ्ने, कता पढ्ने र मेरो फ्युचर भविष्य कतातिर डोराउने भन्ने कुराले केही तनावमा भएको मैले पनि महसुस गरेको छु। तर कस्तो हुन्छ भने अहिलेको परिवर्तनशील समाज विश्वलाई एड्रेस गर्न सक्ने र विद्यार्थीको आफ्नो इन्ट्रेस्ट पनि धेरै मैले विज्ञान विषयतिर धेरै नै पाएको छु र अहिले म पनि के सल्लाह दिन चाहन्छु भने विद्यार्थी भाइ बहिनीहरूलाई, यदि तपाईँहरू अहिलेको समय सापेक्ष शिक्षा लिन चाहनुहुन्छ भने विज्ञान विषय नै तपाईँको लागि धेरै ढोका खोल्ने भविष्यमा भएको भएर विज्ञान विषय लिँदा नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अब अर्को अन्यल के छ त भन्दा, कहाँ पढ्ने त? हामी नामको पछाडि अलि बढी दौडिरहेछौँ, तर हामी के सोच्दैनौँ त भन्दा समय कति गुजारिरहेको छु मैले, मेरो समय कति खर्च भइरहेछ भन्ने कुरा। सकेसम्म नजिकको स्कुल र राम्रो स्कुल पढ्ने एउटा निर्णय गर्नुभयो भने तपाईँहरूको भविष्य पक्कै पनि राम्रो हुन्छ, किनकि समयले सबै कुरा बताउँछ। र हाम्रो यहाँ गणागोठमा रहेको यो विजय सामुदायिक शिक्षा सदन धेरै वर्षदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। विज्ञान म्यानेजमेन्ट विषयहरू, होटल म्यानेजमेन्ट विषयहरू, कम्प्युटर साइन्स लगायत सबै विषयहरू पढाउँदै आएका छौँ र हामीले उत्कृष्ट नतिजा पनि दिइराखेका छौँ। त्यही भएर म सबै विद्यार्थी भाइ बहिनीहरूलाई यो विजय सामुदायिक शिक्षा सदनलाई पनि एकचोटि भिजिट गर्न र त्यहाँको फिचर्सहरूको बारेमा बुझ्नको लागि विशेष अनुरोध गर्न चाहन्छु।
0: अमृत सर के भन्न चाहनुहुन्छ?
6: सर्वप्रथम सबै भाइ बहिनीहरूलाई शुभकामना दिन चाहे, जति पनि पास अथवा एक्जाम एटेन्ड गरेका विद्यार्थीहरू छन् सबैलाई शुभकामना। र विषय चुज गर्ने सन्दर्भमा उनीहरूको रिजल्टले पनि म्याटर गर्छ, कति कुराहरूमा आफूले कति मार्क्स लिएर आएँ भन्ने कुराहरूले म्याटर गर्छ, अनि साथीहरूको सर्कलले पनि म्याटर गर्छ। मेरो साथी यता जाँदैछ भन्दाखेरि त्यही चाहिँ लयमा कति जाने पनि हुन्छन्। ए प्लस ल्याउनेले चाहिँ साइन्स पढ्ने भन्ने ट्रेन्ड छ, अनि सँगसँगै अलिकति कम मार्क्स आएकोले म्यानेजमेन्ट भन्ने कुराहरू पनि छन्। त्यो वास्तवमा म्यानेजमेन्टबाट पनि धेरै अगाडि बढ्न सक्ने, धेरै अपर्च्युनिटी भएको सेक्टर भएको कारणले गर्दाखेरि त्यति साह्रो गर्न पर्दैन जस्तो मलाई लाग्छ, मनमा के लागेको छ। सँगसँगै अपर्च्युनिटीहरू भविष्य हेरेर चाहिँ विद्यार्थी आफैले सोचेर आफ्नो विषय चुज गर्न चाहिँ सक्छन् जस्तो मलाई लाग्छ।
5: हजुरले पनि भनिहाल्नु भयो कि अलि ए प्लस ल्याएकोले चाहिँ साइन्सहरू र अरू म्यानेजमेन्ट भन्ने भन्नुभयो। अब हजुर पनि लामो समय अब होटल म्यानेजमेन्ट पढाउने शिक्षक हुनुहुन्छ, होटल म्यानेजमेन्टमा लाग्न लागिराख्नु भएको छ, उहाँहरूले चाहिँ एडमिसन गर्नुभन्दा अगाडि पनि के कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ?
6: सुरुमा यो कोर्स कस्तो हो भन्ने कुरा विद्यार्थीले जान्नुपर्छ। होटल म्यानेजमेन्ट भन्दैमा बुझाइ कस्तो छ, किचन रिलेटेड अथवा कुकिङ सम्बन्धी मात्र भन्ने कुराहरू चाहिँ प्यारेन्ट्सहरूमा सँगसँगै विद्यार्थीहरूमा पनि त्यो अहिलेसम्म मैले बुझे अनुसारको त्यो जानकारी रहेछ भन्ने मैले थाहा पाएको छु। होटल व्यवस्थापन म्यानेजमेन्ट, ओभरअल होटल म्यानेजमेन्ट भन्दै गर्दाखेरि कसरी होटलको म्यानेजमेन्ट गर्न सकिन्छ भन्दै गर्दाखेरि त्यहाँ नट ओन्ली किचनले मात्र म्यानेजमेन्ट हुँदैन, त्यहाँ विभिन्न सेक्टरहरू छन्, हाउसकिपिङ, फुड एन्ड बेभरेज सर्भिस, फ्रन्ट अफिस, अनि सँगसँगै अपार्ट फ्रम द्याट हाम्रो यो डिफ्रेन्ट इन्जिनियरिङ सेक्टरदेखि लिएर धेरैले काम गरिराखेका हुन्छन्। तर यहाँ पढायो भने होटल म्यानेजमेन्टमा 4 डिपार्टमेन्ट सँगसँगै हस्पिटालिटी, टुरिज्म, धेरै कुराहरू जोडिएको हुन्छ। भोलि गएर विभिन्न हाँगा छन् यसका, आफू चाहिँ डिभाइड हुनको लागि त्यो किचनमा मात्र जानुपर्छ भन्ने छैन, यो किचन मात्र होइन, विभिन्न चाहिँ यसभित्र डिफ्रेन्ट डिपार्टमेन्टहरूमा पनि आफू फ्युचरमा आबद्ध हुन सकिन्छ भन्ने कुराहरू चाहिँ यो जानकारी गराउन चाहे सुरुमा। त्यसपछि यो कस्तो शिक्षा हो भने यो स्किल बेस्ड शिक्षा हो। छोटो समयमा एउटा चाहिँ प्र्याक्टिकल स्किल सँगसँगै व्यवहारिक शिक्षा सँगसँगै अरू यो प्र्याक्टिकल स्किल पनि सँगसँगै सिक्दै जाँदै गर्दाखेरि 2 बेसिक कस्तोसम्म स्टुडेन्टले सिक्छ भने म केही गर्न सक्ने क्षमताको म रहेछु, म आफैले चाहिँ छुट्टै केही क्याफे रेस्टुरेन्ट खोलेर पनि गर्न सक्ने रहेछु भन्ने एक हिसाबको मनोबल पनि बढ्ने जस्तो मलाई लाग्छ विद्यार्थीको यो छोटो पिरियडको 2 समय होटल म्यानेजमेन्ट प्लस टूमा मात्र गर्दाखेरि पनि भोलिको दिनमा ब्याचलर बिएचएम गरे भने त उनीहरू आफैमा धेरै सक्षम भइ नै हाल्छन्। अनि प्र्याक्टिकल बेस सब्जेक्ट भयो 50 मार्क्स थ्योरी, 50 मार्क्स प्र्याक्टिकल हुन्छ, त्यो हिसाबमा प्र्याक्टिकल पनि जति थ्योरी हुन्छ त्यो हिसाबले प्र्याक्टिकल पनि सँगसँगै सिकिरहेका हुन्छन् विद्यार्थीले। सुरुवातदेखि नै होटल म्यानेजमेन्टको लागि म आफै स्वयं नै छु यहाँ एज शिक्षकको रूपमा, टिचरको रूपमा। विद्यार्थीहरूले 11-12 एचएम पढिसकेपछि पछि गएर बिएचएम नै गर्नुपर्छ भन्ने पनि त्यो

0: टिचरहरू टिचरहरू पनि त्यही अनुसारको हुनुहुन्छ. ल्याबदेखि लिएर सबै कुराहरूमा चाहिँ प्योर म्यानेजमेन्ट पनि हामी अब्बल छौँ.
1: साइन्स विषय चाहिँ एकदमै गाह्रो हुन्छ. धेरै मानिसमा चाहिँ टपरहरूले मात्रै साइन्स विषय पढ्छ भन्ने खालको हुन्छ कि साँच्चै टपरहरूको लागि मात्रै साइन्स विषय उपयुक्त हो त? र साइन्स विषय पढ्न खोज्ने विद्यार्थीहरूले चाहिँ कस्ता कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ?
2: विषय चुज गर्ने आफ्नो इन्ट्रेस्टमा भर पर्छ. कुनै पनि विषय राम्रो अथवा नराम्रो भन्ने त हुँदैन, तर अहिलेको बजारको माग विश्वको मागले के चाहिँ चाहन्छ त भन्दा, कस्ता मेन पावरहरू चाहन्छ त भन्दा, प्रविधिसँग जोडिएका मेन पावरहरू खोजिरहेका कारणले चाहिँ विज्ञान विषय पढ्न त अहिले एकदमै अपरिहार्य जस्तै भइसक्यो. तर मलाई यस्तो लाग्दैन कि टपरले मात्रै विज्ञान पढ्ने, हुन त फरक विद्यार्थीहरूमा फरक क्षमता हुन्छ, तैपनि विज्ञान विषय पढ्नको लागि अलिकति थोरै जिपिए आउँदैमा केही पनि फरक पर्दैन, किनकि विज्ञान गाह्रो विषय होइन. विज्ञान विषय लिएर पढ्दाखेरि केही डेडिकेसन अलिकति आफूलाई समर्पित गर्न सक्यो भने यो प्लस टू लेभल सजिलै पार गर्न सकिन्छ र राम्रोसँग पार गर्न सकिन्छ. विज्ञान विषय, म्याथ विषय होइन, यिनीहरूमा चाहिँ अलिकति राम्रो गर्न सक्ने स्टुडेन्टहरू विज्ञान विषय पढ्दाखेरि सहज हुन्छ. हुन त हामी नेपाली माध्यममा पढेका धेरै विद्यार्थीहरूलाई पढाइरहेछौँ हामी, उनीहरूले पनि इङ्ग्लिस मिडियममा पढ्नुपर्ने हुन्छ. केही महिना उनीहरूलाई अलिकति अप्ठ्यारो महसुस भए पनि हामी तिनीहरूलाई फेरि इङ्ग्लिस मिडियममै पढ्न सक्ने वातावरण सिर्जना गर्छौँ. केही महिनामै उनीहरूले सकिहाल्छ. यो साइन्समा चाहिँ के हुन्छ भने, एउटा बायोलोजी स्ट्रिम छ, अर्को चाहिँ कम्प्युटर साइन्स भन्ने छ. त्यसमा एउटा बायोलोजीको सट्टामा कम्प्युटर साइन्स पढ्ने भन्ने हुन्छ, र कम्प्युटर साइन्समा हामीसँग बिएसएसमा अत्यन्तै उत्कृष्ट शिक्षकहरू हुनुहुन्छ. हामीले उहाँहरू यङ हुनुहुन्छ, एनर्जेटिक हुनुहुन्छ, र अहिलेको जुन नयाँ नयाँ इनोभेसनहरूलाई उहाँले तुरुन्तै क्याचअप गर्न सक्नुहुन्छ र त्यसलाई क्लासमा ल्याएर प्र्याक्टिस गराउन सक्नुहुन्छ है. म आफै पनि बायोलोजीको टिचर भएको कारणले हामी यो भिएसएसमा बायोलोजी विषय पनि पढाउँछौँ, र भिएसएसको एउटा उत्कृष्टता भनेको के हो त भन्दा, हामी फिल्ड भिजिट गराएर बढी पढाउँछौँ, प्र्याक्टिकल्ली बढी पढाउँछौँ. त्यो जुन अरू कलेजमा एकदमै कम हुने गर्दछ. तर हामी के दावी गर्छौँ भने, फिल्ड भिजिट गराएर विद्यार्थीलाई एनिमल्स अथवा प्लान्ट्सको बारेमा आफैले देखेर हेरेर सबै कुराहरू फिल गरेर उनीहरूले पढ्न सक्ने वातावरण हामीले यहाँ सिर्जना गर्ने गर्छौँ.
1: कति विद्यार्थीहरू त छात्रवृत्तिबाट पनि पढ्ने सोच हुन्छ होइन, त्यो छात्रवृत्तिहरूको व्यवस्था के छ? र साइन्स पढ्ने खोज्ने विद्यार्थीहरूको लागि यसमा के कस्ता व्यवस्थाहरू अवसरहरू छन्?
2: विजय सामुदायिक शिक्षा सदनले यो आफै पनि एउटा सामुदायिक स्कुल भएको कारणले गरिब तथा जेन्दार, दलित, सीमान्तकृत विद्यार्थीहरूलाई विशेष ख्याल गर्दै आएको छ, र हामीसँग प्रशस्त धेरै किसिमका छात्रवृत्तिहरू छन्, र यो स्कुलभन्दा बाहिरबाट पाउन सकिने छात्रवृत्तिको लागि पनि हामी धेरै नै पहल गर्छौँ. हामी स्कुलमा आएपछि गरिब तथा जेहेन्दारले पनि राम्रो शिक्षा पाउन सकुन् भन्ने हाम्रो धारणा हो, र हामी त्यसैको लागि कटिबद्ध छौँ.
1: अमृत सर, होटल म्यानेजमेन्ट अरू म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको लागि चाहिँ के कस्ता सुविधाहरू छन्?
0: अवश्य पनि विद्यार्थीको ब्याकग्राउन्डदेखि लिएर विद्यार्थीको मार्क्स विभिन्न कुराहरूलाई हेरेर छात्रवृत्ति प्रदान विजय सामुदायिकले पहिलादेखि नै गरिराखेको, अहिले पनि गर्छ नै. त्यसमा चाहिँ निर्देशकका साथ प्यारेन्ट्सहरूलाई चाहिँ म फाइनेन्सियल कुरा र अरू विभिन्न कारणले गर्दाखेरि पढ्न पाइएन, सोचेको सब्जेक्ट पढाउन पाइएन भन्ने चाहिँ नसे चाहिँ हुन्छ, प्यारेन्ट्सले ढुक्कले आउँदा हुन्छ. अनि सँगसँगै पढ्न प्रक्रिया गर्दै गर्दाखेरि सुरुमा एउटा कुरा पनि जोड्न चाहेँ मैले, कस्तो कस्तो सब्जेक्टहरू पनि पढाइ हुन्छन् त्यो चाहिँ जान्न जरुरी छ विद्यार्थीहरूले. होटल म्यानेजमेन्ट पढ्ने भनेर म्यानेजमेन्टभित्र एउटा चाहिँ होटल म्यानेजमेन्ट अनि सँगसँगै इकोनोमिक्स अकाउन्टहरूदेखि लिएर पढाइ हुन्छ. यहाँ अप्सनको विषय के पनि छ भने, एचएम पढ्ने विद्यार्थीले एचएम लिए अनि कम्प्युटर पनि लिए भन्न पाउने एउटा चाहिँ प्लस पोइन्ट यहाँ त्यो पनि छ. एचएम कम्प्युटर दुइटै प्र्याक्टिकल सब्जेक्ट भयो, त्यो हिसाबको अप्सन पनि हामीले यहाँ चाहिँ राखेका छौँ विजय सामुदायिकमा. सुविधाहरूको सन्दर्भमा हामी प्र्याक्टिकल बेस्ड सब्जेक्ट भएको कारणले गर्दाखेरि प्र्याक्टिकलमा कति पनि कमजोसाइ छैन. हामीले चाहिँ विद्यार्थीहरूलाई बाचा गरे अनुसारको वान्स इन अ विक अथवा ट्वाइस इन अ विक जुन छ त्यो हिसाबले हामीले सर्भिसको, किचनको अनि हाउसकिपिङको र यहाँबाट बाहिर निस्केर पनि फिल्ड भिजिट गरेर विभिन्न होटेलहरूमा गएर ब्याचलर कलेजहरूमा गएर र अरू ठाउँमा गएर पनि हामीले अरू विभिन्न प्र्याक्टिकलहरू अहिलेसम्म गरिरहेका छौँ. अब आउने नयाँ विद्यार्थीहरूलाई पनि त्यो गर्नेछौँ. प्र्याक्टिकल नर्मल्ली वान्स अथवा ट्वाइस इन अ विक चाहिँ भइरहेको छ अहिले. थ्योरी हजुर, करियर अब पढिसकेपछि आफैले आफ्नै कुनै व्यवसाय चलाउँछु भन्न पनि विद्यार्थीले सक्यो, अनि डिफ्रेन्ट होटल इन्डस्ट्रीहरूमा पनि आबद्ध भएर काम गर्न सक्यो. नट ओन्ली इन होटल, सँगसँगै रिजोर्टहरू, टुरिज्म इन्डस्ट्रीमा पनि लाग्न सक्यो, हस्पिटालिटीका विभिन्न सेक्टरहरूमा चाहिँ आबद्ध हुन सक्ने चाहिँ क्षमताको बिल्डअप हुन्छ होटल म्यानेजमेन्टबाट.
1: दिनेश सर, विजय सामुदायिकमा चाहिँ एडमिसनहरू उपन्त भइसक्यो होला होइन, अब साइन्स पढ्न सोचिराख्नु भएको छ र विजय सामुदायिकमा नै आउने सोच्नु भएका जुन विद्यार्थीहरू हुनुहुन्छ,

0: उहाँहरूको चाहिँ भर्ना प्रक्रियाहरू कस्तो छ, सँगसँगै अभिभावकहरूलाई पनि तपाईँले के भन्न चाहनुहुन्छ?
1: अहिले भर्खर यसी दिएर पास गर्नुभएका सबै विद्यार्थीका अभिभावकलाई स्पेसल्ली, अभिभावकको मन एकतिर हुन्छ, बच्चा बच्चीको मन अर्कोतिर गइरहेको हुन्छ, होइन? तर हामीले के बुझ्नुपर्छ भने भर्खर एसी पास गरेका विद्यार्थीहरू एडल्ट भइसकेका छैनन्। सबै आफ्नो भविष्यको बारेमा अहिले धेरै सोच्न सक्ने क्षमता उनीहरूमा हुँदैन। त्यही भएर अभिभावकीय भूमिका पनि एकदमै महत्त्वपूर्ण छ यो बेलामा। र यो सबैको लागि हाम्रो बिएसएसमा भर्ना प्रक्रिया सुरु भइसकेको छ, है? उहाँहरू एकचोटि आएर भिजिट गरिदिनुहोस्। हामी यहाँबाट प्रदान गर्न सकिने सबै कुराहरू उहाँहरूलाई दिएर पठाउँछौँ। भर्ना प्रक्रियाको बारेमा धेरै गर्नु पर्दैन, त उहाँहरूको मार्कसिट सर्टिफिकेटहरू ल्याएर सब्मिट गर्नुभयो भने, र त्यसपछि केही प्रक्रियाहरू पुरा गर्ने, फोटो यताउता होइन, यो प्रक्रियाहरू पुरा गर्ने गरिसकेपछि भर्ना भइहालिन्छ। तर अभिभावकहरूले आफ्नो छोराछोरीलाई चाहिँ गाइड चाहिँ गर्न सक्नुपर्छ, किनकि उनीहरू अलिक मिसगाइडेड हुन सक्छन् यो बेलामा। हामी उत्कृष्ट छौँ यो मैले दावी गरिरहँदा, अहिले भर्खरै पनि एउटा पोन्ड इकोसिस्टम कसरी पढाउने भनेर हामीले किताबबाट मात्रै पढाइराखेका थियौँ, अब चाहिँ प्र्याक्टिकली देखाएरै गर्नुपर्छ है। हाम्रै टेरिटोरीमा, हाम्रै प्राङ्गणभित्र एउटा पोन्ड बनाउनुपर्छ भनेर हामीले पोन्ड बनाइरहेछौँ, र यो विद्यार्थी एन्जेलसम्म रेडी भइसक्छ। यसले के गर्छ त भन्दा, हामी कक्षा कोठामा सीमित रहेर मात्रै पढाइ गर्दैनौँ, किनकि विज्ञान विषयले धेरै फराकिलो दायरा समेट्छ यसले, र कुनै साँगुरो क्लासमा बसेर यो विज्ञान विषयमा दक्षता हासिल गर्न सकिँदैन, यो हामीलाई राम्रोसँग थाहा छ। त्यही भएर हामी चाहिँ धेरै क्लासहरू धेरै गर्छौँ, फिल्ड भिजिट धेरै गर्छौँ, र हामीले उत्कृष्ट नतिजा ल्याएर आफूलाई प्रमाणित गरिसकेका टिचर छौँ। त्यही भएर भिएसएस नै अति नै उत्कृष्ट छ, उत्तम छ यहाँहरूको छोराछोरीहरूको लागि, छोराछोरीको भविष्य निर्धारण गर्नको लागि।
0: तर री एक्जाम दिने पनि हुनुहुन्छ नि, कति विद्यार्थीहरू त री एक्जाम दिएपछि पनि त्यो कटेपछि म साइन्स पढ्छु भन्ने खालको विद्यार्थी पनि हुनुहुन्छ, उहाँहरूको लागि के भन्न चाहनुहुन्छ?
1: कतिपय विद्यार्थीहरू इङ्ग्लिस विषय अथवा नेपाली विषय अथवा अन्य कुनै विषय लाएर फेल हुनुभएको छ, र अब री एक्जाम दिएर पास हुनुभयो भने उहाँहरूको इन्ट्रेस्ट यदि साइन्सतिर छ भने साइन्स पढ्न केही पनि फरक पर्दैन। हो, उहाँहरूको रिजल्ट आउँदाखेरिसम्म केही लेसनहरू अलिकति अगाडि बढिसकेको हुनसक्छ, हामीले विगतमा पनि यही प्र्याक्टिस गर्दै आइरहेको थियौँ। पछि आउने विद्यार्थी भाइ बहिनीहरूलाई छुट्टै एक्स्ट्रा क्लास लिएर भए पनि हामीले अलिकति थोरै इफोर्ट लगाएर पहिले आउने विद्यार्थीहरूको लेभलमा केही समयमा नै पुर्याइहाल्छौँ, त्यो हामीमा पनि हुन्छ। र फेल हुँदैमा साइन्स पढ्न नसक्ने भन्ने चाहिँ हुँदैन। क्लास इलेभेनमा आएपछि टेनमा पढ्या भन्दा अलिकति फरक किसिमले पढ्नुपर्छ, पढाइ पनि अलिकति फरक किसिमले हुन्छ, सो उनीहरूले क्याचअप गरिहाल्छ।
0: अमृत सर,
2: सर्वप्रथम विद्यार्थीहरूलाई यो प्र्याक्टिकल सब्जेक्ट फिल भएको कारणले गर्दाखेरि के कस्ता प्र्याक्टिकलहरू चाहिँ त्यो कलेजले गराउँछ, सँगसँगै फिल्ड भिजिटहरू जुन भन्छौँ हामी, कस्तो कस्तो ठाउँमा लगेर फिल्ड भिजिट गराउँछ, प्र्याक्टिकल पनि किचन मात्र हो कि अरू विभिन्न सब्जेक्टहरू सबैको चाहिँ प्र्याक्टिकल बेसमा चलेको छ, कसरी चलेको छ, यो कुराहरू सुरुमा सर्वप्रथम म प्यारेन्ट्स अथवा विद्यार्थीलाई बुझ्नको लागि अनुरोध गर्छु। पहिला पढेका विद्यार्थीहरूबाट चाहिँ सल्लाह लिएर साँच्चैकै के छ, ठिक छ कि छैन भन्ने हिसाबले चाहिँ आफू फाइनल कुराको डिसिसन गरेर मात्र एडमिसन गर्नको लागि म भन्न चाहन्छु। विजय समुदायमा त्यो सबै कुराहरूको व्यवस्था यहाँनिर छ, प्र्याक्टिकलमा कुनै कन्जुसाई छैन, न थ्योरिटिकल क्लासमा छ, न फिल्ड भिजिटमा नै छ, कुनै कुराको पनि कन्जुसाई नगरिकन अहिलेसम्मको ब्याचहरू खुसीका साथ हामीले विदाई गरेका छौँ, राम्रो मार्क्स पनि लिएर आएका छन्। अहिलेसम्म कुराहरू हेर्दाखेरि त ती विद्यार्थीहरू आफ्नो विभिन्न ठाउँमा पुगेर आफ्नो एचिभमेन्ट देखाइ पनि सकेका छन्। यु आर अलवेज वेलकम इन दिस स्कुल, विजय सामुदायिक शिक्षा सदन भन्न चाहन्छु।
0: आजको कार्यक्रममा हामीले एसईई परीक्षामा 4 GPA ल्याउन सफल छात्रा रेजिना मिश्र र नमी श्रेष्ठसँग उहाँहरूको सफलता, मेहनत, अध्ययनशैली तथा आगामी शैक्षिक योजनाका विषयमा कुराकानी गर्यौं। त्यसै गरी विद्यालयका होटल म्यानेजमेन्टका शिक्षक अमृत शर्मा तथा विज्ञान संकायका शिक्षक दिनेश घिमिरेसँग कक्षा 11 को भर्ना प्रक्रिया, अध्ययनका विशेषता, छात्रवृत्ति तथा भविष्यका अवसरहरूका बारेमा महत्वपूर्ण जानकारी पनि प्राप्त गर्यौं। एसईई पछि विद्यालय र विषय छनौट जीवनको महत्वपूर्ण निर्णय हो। नतिजासँगै गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र राम्रो वातावरणलाई ध्यान दिनुपर्छ। आफ्नो रुचि र लक्ष्य अनुसार जुनसुकै विषय रोजे पनि मेहनत र निरन्तर अध्ययनले सफलता दिलाउँछ। विजय सामुदायिक शिक्षा सदनले गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरण मार्फत विद्यार्थीको भविष्य उज्जवल बनाउन निरन्तर योगदान दिँदै आएको छ। त्यसैले एकपटक आफै वा आफ्ना बाबु नानीलाई लिएर विद्यालय अवलोकन गर्न र सही गन्तव्य रोज्न हामी आग्रह गर्दछौ। विजय सामुदायिक शिक्षा सदनको सहकार्यमा उत्पादित यस हाम्रो बालबालिका हाम्रो भविष्यको आजको श्रृङ्खलाबाट बिदा लिनुपर्ने बेला भएको छ। आजको कार्यक्रम पुरै सुन्नु भएको छ। कृपया हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाका लागि हाम्रो नम्बर 0785014003 र हाम्रो वाट्सएप नम्बर 9855518002 आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुनेछ। आजको श्रृङ्खला उत्पादन तथा प्रसारणमा सहयोग गर्ने प्राविधिक मित्र राजेन्द्र श्रेष्ठ, यो कार्यक्रम सुनेर सहयोग गर्ने तपाईँ फ्रेस श्रोताप्रति हार्दिक धन्यवाद दिँदै म प्रमिला लामिछाने बिदा हुन्छु। नमस्कार।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
10: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होसियार होसियार, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
11: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकुट नवलपुर।
12: सिद्धार्थ चस्मा घर,
13: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
12: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
13: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि, फोन 0785015 16, मोबाइल 98470223613।
15: विजय टाइम
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
16: अहिले बिहानको 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 84-84 बजेट केवल वार्षिक दस्तावेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा टर्निङ पोइन्ट हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेलाई भेट्दै महासंघको प्रतिनिधि मण्डलले अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्नुपर्ने मागसहितको सुझाव बुझाएको हो। महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको 6 स्तम्भ 60 पहल सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभएको छ। उहाँले विप्रेषण र आयातमा आधारित हालको अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने उल्लेख गर्दै निजी क्षेत्र अब आशावादी हुन खोजे महासंघले वर्षेनी फेरबदल हुने कर नीतिका कारण लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै व्याख्या सहितको एकल राजस्व संहिता लागू गर्न र एक अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्न समेत माग गरेको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य भने बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो। संख्या अनुसार ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघिको ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको हो। अण्डाको लागत मूल्य प्रति गोटा 19.12 रुपियाँ पर्ने जनाउँदै किसानले अझै लागत मूल्य पाउन नसकेको संघले जनाएको छ। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा बालक संघले समर्थन मूल्य जारी गर्दै आएको जनाइएको छ। चालू आर्थिक वर्षको 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कर्जा समग्रमा 5.7% मात्रै बढेको छ। अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा 3,11,95 करोड रुपियाँ मात्रै थप कर्जा प्रभाव हुन सकेको तथ्याङ्क छ। चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कुल कर्जा रकम 58,96,66 करोड रुपियाँ पुगेको छ। यसरी प्रभाव कर्जा मध्ये क्षेत्रगत रूपमा हेर्दा ट्रस्ट रिसिप्ट अर्थात् आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको छ। असार मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा यस्तो कर्जा 32% बढेर 1,65,24 करोड रुपियाँ पुगेको छ। त्यस्तै घरसँगका क्षेत्रमा प्रभाव भएको कर्जाको वृद्धि भने ऋणात्मक भएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चैत मसान्तसम्म आउँदा घरसँगका कर्जा वृद्धि 3.5% ऋणात्मक भएको हो। कर्णाली प्रदेश सरकारको बेरुज रकम वर्षेनी बढ्दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि 2081 निर्माण पनि गरिएको थियो। सार्वजनिक आय व्ययको दक्ष परिचालन त्यसको अभिलेख प्रतिवेदन तथा लेखा परीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय अनुशासन जोखिम मूल्याङ्कन गर्ने गरेका छन्। उक्त मूल्याङ्कनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कार्यविधि नै निर्माण गरेर कार्यान्वयनमा ल्याए पनि कर्णाली प्रदेशमा वर्षेनी बेरोज बढ़िरहेको छ। सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याएको भए सरकारले ल्याएको व्यवस्था स्वागत योग्य भएको जनाउँदै यसको कार्यान्वयनलाई व्यावहारिक सहज तथा व्यवसाय मैत्री बनाउन आवश्यक रहेको जनाएको छ। महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको बजार संरचना साना तथा मझौला व्यवसायहरूको अवस्था उत्पादन तथा वितरण प्रणाली भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बीजकलाई निर्मूल गरी व्यवसाय मैत्री बनाएर मात्रै सम्भव हुने बताउनु भएको छ।
र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 153 रुपियाँ 25 पैसा र बिक्री दर 153 रुपियाँ 85 पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 178 रुपियाँ 17 पैसा र बिक्री दर 178 रुपियाँ 87 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रुपियाँ 21 पैसा र बिक्री दर 205 रुपियाँ 01 पैसा। स्विस फ्रान्क एकको खरिद दर 194 रुपियाँ 71 पैसा र बिक्री दर 195 रुपियाँ 48 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 109 रुपियाँ 58 पैसा र बिक्री दर 110 रुपियाँ 01 पैसा। क्यानेडियन डलर एकको खरिद दर 111 रुपियाँ 46 पैसा र बिक्री दर 111 रुपियाँ 89 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 119 रुपियाँ 66 पैसा र बिक्री दर 120 रुपियाँ 13 पैसा तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
1: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार, समय दिनको ठिक सभा 12 बजेदेखि।
0: पुनश्च
1: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
0: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
1: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
0: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-53350, 98602-5160।
2: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
3: उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरू।
4: मूल्य सूची वा वस्तुको लेबलमा अंकित मूल्य हेरी सामान खरिद गरौँ।
3: आफूले खरिद गर्न लागेको वस्तुमा नापतौल उल्लेख छैन र खुला वस्तु भए मूल्य सूची हेरेर मात्र खरिद गरौँ।
4: आफूले खरिद गर्न लागेको वस्तुको गुणस्तरमा ध्यान दिउँ।
3: व्यवसाय दर्ता गरेको व्यवसायीसँग मात्र सामान खरिद गर्ने बानी बसालौँ।
4: वस्तुको उपभोग्य मिति हेरी खरिद गरौँ र उपभोग्य मिति गुज्रेका म्याद नागेका सामग्री खरिद नगरौँ।
3: सामान खरिद गर्दा बिल लिने बानी बसालौँ।
4: मूल्य, तौल र गुणस्तरबाट ठगिएमा सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालय वा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वा मन्त्रालयमा खबर गरौँ।
3: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
5: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 98550-63597।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजील्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
5: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
7: हेलो हाई ओ साथी तिमी कता हिडेको
8: हाई म आज गैंडाकोट ड्रेस सपिनेको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
10: जय माता मौलाकाली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौलाकालीका
11: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
10: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
11: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
12: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
13: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
12: भयो दाई
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
14: तेलको जर्किन बोक्दै कता हो दिदी
15: सञ्जीवनी तेल मिल
14: किन नि सञ्जीवनी तेल मिल नै
15: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
14: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
16: हजुर, मीठो सम्बन्ध र मीठो खानाका लागि संजीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
16: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580 26445 र 98480 27445।

0: जिल्लाकै एकमात्र क वर्गको विद्यालय गैडाकोट इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 विज्ञान तथा व्यवस्थापन विषयमा कक्षा 11 भर्ना हुन चाहने विद्यार्थीहरूको प्लेसमेन्ट टेस्ट सम्बन्धी सूचना।
1: प्लेसमेन्ट टेस्ट हुने मिति 2083 जेठ 4 गते सोमबार। समय दिनको ठिक सभा 12 बजेदेखि।
0: पुनश्च
1: प्लेसमेन्ट टेस्टमा भाग लिन विद्यार्थीहरूले अनिवार्य रूपमा आवेदन फारम भर्नुपर्नेछ।
0: आवेदन फारम विद्यालयको रिसेप्सन कक्षबाट धमाधम वितरण भइरहेको छ।
1: प्लेसमेन्ट टेस्टको दिनको बस रुट विद्यालयको फेसबुक पेज मार्फत प्रकाशित गरिनेछ।
0: थप जानकारीको लागि सम्पर्क 98550-63861, 98550-54876, 98550-53350, 98-60-52-61-80।
2: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन

0: बताउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र बालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550 63597।
1: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: 1.6 സമുദായ റേഡിയോ.
1: ଡାଡ଼ ପଖାଲାଲେ ଧୀରେ ଦୁଃଖ ଦିଅ, ତିନି ଦିନ ଭଇସକିଓ ନିଗ ଭାଇ ନା ଡାଡ଼ ସାହେବ।
2: ଅନି କିଏ ଖାନୁ ଭଏକୁ ଥିଓ ର, ଅବ ଆତିନୁ ପର୍ଦୈନ, ଉପଚାର ହୁଞ୍ଚ।
1: ମଲେ ମାତ୍ର ହୋଇନା ଡାଡ଼ ସାହେବ, ଘର ଭରି ସପେ ବିରାମି ଛନ୍। ହଇ କିଏ ହୋ କି ଦଶା ଲାଗେ ଡାଡ଼ ସାହେବ।
2: ଝାଡ଼ା ପଖାଲା ଦଶା ହୋଇନ, ୟୁ ତ ଫୋହରକୁ କାରଣ ହୁଞ୍ଚ। ଘର ଓରିପରି ସଫା ରାଖ୍ନୁ ପର୍ଛ, ଚର୍ଫି ଗଏ ପଛି ତଥା ବାହିର ଫେର କାମ ଗରେର ଆଏ ପଛି ସଦୈ ଖାନା ଖାନୁ ଅଘି साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कस्तो
5: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
9: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
6: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 9।
7: बालबालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
10: अहिले बिहानको 9 बज्यो।
11: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन,
4: यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले नेपाली काँग्रेस कमजोर नभएको स्पष्ट पार्दै पार्टीभित्रको आन्तरिक विवादलाई संवाद मार्फत तत्काल टुङ्ग्याउनु पर्नेमा जोड दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले पार्टी र देशको समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर टिप्पणी गर्नुभएको हो। नेता खतिवडाले पार्टीभित्र देखिएका मतभेदहरूलाई समाधान गर्न पूर्णबहादुर खड्का, सभापति गगन थापा र शेखर कोइराला पक्ष समेत एउटा साझा समिति गठन गर्नुपर्ने प्रस्ताव समेत अघि यस्तो समितिले आन्तरिक समस्याहरूको प्याकेजमै निराकरण गर्ने उहाँको विश्वास रहेको छ। त्यस्तै उहाँले वर्तमान सरकार र जनप्रतिनिधिहरूको शैलीप्रति पनि कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री बालन शाहले संसदमा प्रयोग गर्ने पोशाक राष्ट्रिय पोशाक र मर्यादा विपरीत भएको भन्दै उहाँले आलोचना गर्नुभयो। साथै संसदमा राष्ट्रपतिको महत्वपूर्ण भाषण चलिरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर भाग्ने गरेको विषयमा टिप्पणी गर्दै उहाँले यसलाई संसदीय मर्यादाको ठाडो उल्लंघन भएको समेत बताउनु भएको छ। अहिले आम जनता र सरकारवाला सबैको आँखा संसदतर्फ नै केन्द्रित भएकाले सरकार पूर्ण रूपमा संसदप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा नेता खतिवडाको भनाइरहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले पार्टी सभापति रवि लामिछानेको विकल्पमा अहिलेको अवस्थामा कोही पनि नेता नरहेको स्पष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा सांसद नेउपानेले पार्टीको आसन्न आन्तरिक समीकरण र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा रासोपाको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुभएको हो। रासोपाभित्र लोकतान्त्रिक विधि बलियो रहेको दावी गर्दै उहाँले विधान अनुसार नै आगामी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन गरिने समेत बताउनुभयो। यो प्रक्रियालाई व्यवस्थित बनाउन 2 चरणमा निर्वाचन प्रणाली अवलम्बन गरिने समेत उहाँले जानकारी दिनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल र संचार माध्यममा चर्चाको विषय भनेको प्रधानमन्त्रीको चितसँगको फोटोका विषयमा टिप्पणी गर्दै सांसद नेउपानेले यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गर्नुभयो। सरकारले आर्थिक वर्ष 92-93 सम्ममा खाना पकाउने एलपी ग्यासको अनुदान पूर्ण रूपमा खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै यस्तो नीतिगत व्यवस्था गरेको हो। स्वच्छ ऊर्जाको खपत बढाउने र ग्यासको आयात क्रमशः घटाउँदै शून्यमा पुर्याउने लक्ष्यका साथ यो रणनीति ल्याइएको मन्त्रालयले स्पष्ट पारेको छ। को तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्रै 41.65 अर्ब रुपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वैदेशिक रोजगारीका माध्यमबाट भित्रिएको विप्रेषणको ठूलो हिस्सा वर्षेनी ग्यास खरिदमा बाहिरिने गरेको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। पदाधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने जनाइएको छ। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारवाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छनृ।

0: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: आईएमई गरौं। आईएमई गरौं।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा 3 नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ। पार्टीको विधान 2017 धारा 38 उपधारा बमोजिम भरत कुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा उनीहरूलाई सदस्य पदमा नियुक्त गरिएको हो। मनोनयन हुने नयाँ सदस्यहरूमा धनुषाका दिलीप ढुङ्गाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्। पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउनका लागि संयोजक शाहको नेतृत्वमा रहेको उक्त समितिमा यी नेताहरूलाई थप जिम्मेवारी दिएको हो। बागलुङमा जंगलमा भेटेको कन्दमूल खाँदा एकजनाको मृत्यु भएको छ भने 8 बिरामी परेका छन्। जंगलमा पाइने कन्दमूल खाँदा बडीगाड गाउँपालिका 5 खारा बजारकी 72 वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। अनि 8 बिरामी परेका छन्। उनीहरू सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भ्याकुर खाएको पाइएको छ। भ्याकुर सेवन गरिसकेपछि चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेको पीड़ितले बताएका छन्। यस्तै बडीगाड गाउँपालिका 5 दुरपति कामी, विष्णु घिमिरे, शारदानी उपानी, अभिषन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक्क, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्। सबै बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको न्यू रोड क्षेत्रबाट गैराति पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार तामाङ लुकी छिपी बसेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो। तामाङ केही समय अघि सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएकी थिइन्। फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाएको प्रहरीले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। इरानसँग जारी युद्ध र शान्ति प्रक्रियालाई अगाडि बढाउन अमेरिकाले इरान सामु 5 ठूला र कड़ा शर्तहरू राखेको छ। वार्तामा भइरहेको ढिलाई प्रति आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कड़ा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानका लागि समय द्रुत गतिमा घरकदै गएकाले उनीहरूले चाँडो कदम नचाले उनीहरूको केही पनि बाँकी नरहने चेतावनी दिएका छन्। ट्रम्पले आइतबार यसै विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि कुराकानी गर्ने तालिका रहेको छ। त्यस्तै अमेरिकामा आइतबार 2 EA-18 जी ग्रोलर फाइटर जेल दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहो स्थित माउन्टेन होम एयर फोर्स बेसमा आयोजित एयर शोका क्रममा भएको हो। समाचार एजेन्सी एपीका अनुसार दुवै विमानमा सवार सबै 4 क्रू मेम्बर दुर्घटना हुनुभन्दा केही सेकेन्ड अघि सुरक्षित रूपमा

0: एकदमै सजिलो भइरहेछ कि।
1: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 58 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0078 50 12 94 मोबाइल 98029033894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555 54 692 र 98555 54 968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: सस्ता वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई
1: विजय सामुदायिक शिक्षा सदन
2: गैराकोट 5 नवलपुर।
1: थप जानकारीका लागि
2: सम्पर्क नम्बर
1: 9855516633
2: 9845486181
1: 9845486343। धन्यवाद।
3: हेलो हाई ओ साथी, तिमी कता हिँडेको?
4: हाई, म आज गैराकोट ड्रेस सबिनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
6: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
6: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
6: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व, शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
7: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
11: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
10: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
11: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
10: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
11: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
10: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
11: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
13: अहिले बिहानको 10 बज्यो।
12: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सदनमा आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले बजेट ल्याउनु पूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिन यो छलफल प्रक्रिया अघि बढाइएको हो। संसद सचिवालयका अनुसार 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विधिवत छलफल शुरू हुनेछ। यसै गरी 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। बजेट निर्माणको यो पूर्व सन्ध्यामा संघीय संसद अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि सोमबार नै बस्दैछ। सिंहदरबार स्थित समितिको सभाकक्षमा बिहान 10 बजेका लागि बैठक आह्वान गरिएको छ। यस बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष 83-84 बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देश दिइने जनाइएको छ। यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने जनाइएको छ। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारवाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्। कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गिरमान सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठुली बगर छल्दी स्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु 3627 नम्बरको मोटरसाइकल सडकबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो भने राणाको टाउको र खुट्टामा चोट लागेको थियो। दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ। सबलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास पुर्याइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेट।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।
3: आईएमई गरौँ। आईएमई गरौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। सुनकोशी स्थित फोक्सिङटार र बङसिङ घाटको अस्थायी पेलिभ्रिज सिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढीसँगै फरक फरक सड़क खण्डमा पर्ने फोक्सिङटार र बक्सिङला घाटको अस्थायी पेलिभ्रिज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी पेलिभ्रिज निकालिएपछि स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङटाङ र बङसिङला घाटमा मोटरे बल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात लागेपछि पुनः खोलेर राख्ने गरी अस्थायी पेलिभ्रिजको विकल्प अगाडि सारिएको हो। र आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालु आर्थिक वर्ष 82-83 को 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख यक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82 को तुलनामा 34,21,24,000 बढी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा अन्त शुल्कतर्फ 3,45,62,65,000 आयकरतर्फ 1,02,04,96,000 मूल्य अभिवृद्धि करतर्फ 82,71,52,000 स्वास्थ्य जोखिम करतर्फ 51,92,59,000 ब्याज करतर्फ 6,83,77,000 र बाल करतर्फ 1,59,88,000 रुपियाँ राजस्व संकलन भएको छ। प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षमा 8,44,00,000 राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ। काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला जान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरू,
7: मूल्य सूची वा वस्तुको लेबलमा अङ्कित मूल्य हेरी सामान खरिद गरौँ।
6: आफूले खरिद गर्न लागेको वस्तुमा नापतौल उल्लेख छैन र खुला वस्तु भए मूल्य सूची हेरेर मात्र खरिद गरौँ।
7: आफूले खरिद गर्न लागेको वस्तुको गुणस्तरमा ध्यान दिउँ।
6: व्यवसाय दर्ता गरेको व्यवसायीसँग मात्र सामान खरिद गर्ने बानी बसालौं।
7: वस्तुको उपभोग्य मिति हेरी खरिद गरौं र उपभोग्य मिति गुज्रेका म्याद नागेका सामग्री खरिद नगरौं।
6: सामान खरिद गर्दा बिल लिने बानी बसालौं।
7: मूल्य, तौल र गुणस्तरबाट ठगिएमा सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालय वा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वा मन्त्रालयमा खबर गरौं।
6: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
14: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ न र।
13: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
15: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ। आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
17: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
18: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
19: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550474503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: ल ल दुवैजनालाई वैवाहिक आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
1: स्वरूप र दरको क्षेत्राधिकारभित्र रही गैंडाखुट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाखुट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाखुट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाखुट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हार जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्यूरो सर्जरी सेवा,
5: न्यूरो साइकेट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाखुट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9858026445 र 9848027445। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाखुट फन पार्क, गैंडाखुट नगरपालिका कार्यालय अगाडि, गैंडाखुट 5, मोबाइल 9862124337।
10: अहिले बिहानको 11 बज्यो।

0: सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, त्यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिंग र अक्सकार्ट राइड को आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
6: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: असम्भव छ। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
10: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
10: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26-445 र 9480-27-445।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
2: 2000 मै जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
1: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 056538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 078512294, मोबाइल 98029333894।
3: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
4: हाई, म आज गयाको ड्रेस सबिनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456545090 र 98550530।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा SE वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 98550 63597।
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
11: अहिले मध्याह्नको 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक जारी, मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने नियमावली बनाइदिए। प्रधानमन्त्री प्रश्नदेखि भागेको भन्दै संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै देउवा समूहको सुदूरपश्चिम प्रदेश स्तरीय भेला जेठ दशमा मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरे, निर्णय विरुद्ध करिट दर्ता गर्न अदालतको आदेश। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ सड़क तयार, दाउन्नेको शास्ति र जाम दुवै हट्यो। सुनकोसीको बेली ब्रिज झिकिएपछि स्थानीयलाई समस्या, हेटौँडामा 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन। चीनमा 5.2 म्याग्निच्युडको भूकम्प, 2 जनाको मृत्यु, 1 जना बेपत्ता। हवाई प्रदर्शनका क्रममा आकाशमै ठोकियो अमेरिकी सेनाका 2 जहाज। युएको महत्वपूर्ण विद्युत स्रोत बरकाहा पावर प्लान्टमा ड्रोन आक्रमण। र विश्वकप लिग 2 टस हारेर स्कटल्यान्ड विरुद्ध सुरुमा बलिङ गर्दै नेपाल, सन्दीप लामिछानेले 150 विकेट पूरा गरेसकै तोडियो रेकर्ड। आइपिएलमा रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान 5 विकेटले पराजित।

0: पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रतिनिधि सभाको बैठक जारी भएको सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजेबाट जारी छ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यसूची छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधि सभा नियमावली बनाइँदैछ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ। त्यस्तै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्लेकार्ड सहित प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गरेको छ। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिनुपर्ने माग गरेका थिए, तर प्रधानमन्त्री उपस्थित हुनु भएन। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोनी वागले जवाब दिनुभएको थियो। संसदमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ, त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेण्डरमा छैन। यस्तो बेला श्रम संस्कृति पार्टीले संसदमै प्लेकार्ड देखाएर विरोध जनाएको हो। सभामुखले भने त्यसो नगर्न निर्देशन दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देश दिइने पनि जनाइएको छ। त्यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी रहेको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेश स्तरीय भेला तय गरेको छ। उक्त समूहले देउवाको गृह जिल्ला सुदूरपश्चिममा 10 जेठमा प्रदेश स्तरीय भेला गर्ने भएको हो। भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढ़ीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार पारेको प्रचार सामग्रीमा उल्लेख छ। उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेश स्तरीय 2 दिने विचार गोष्ठी सम्पन्न गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज शर्मालाई सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको छ। प्रधानको एकल इजलासले सोमबार दिउँसो 1 बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी मंगलबार पेशी चढाउन आदेश दिनुभएको हो। इजलासले प्रधान न्यायाधीशमा सिफारिश शर्माकै आदेशमा सर्वोच्च प्रशासनले रिट दर्ता नगरेको विषयलाई गम्भीरताका साथ लिएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ सड़क करिब तयार भएको छ। 3.5 वर्षमा सक्ने गरी 2075 सहितमा विस्तार शुरू भएको आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा आइपुगेको हो। वैशाख सकिदा सड़कको काम 92% पूरा भएको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्य खण्डमा पर्ने 114 किलोमिटर लामो सड़कमा 8 वर्ष सवारी साधन यात्रु र स्थानीयका लागि सकसपूर्ण सफर बनेको थियो। देशकै जीवन रेखा मानिएको सड़कको बर्दखारदेखि दुम्कीबाससम्म 14 किलोमिटर दाउने खण्डमा निरन्तर निम्ति रहेका समस्याले अन्य विकासलाई समेत छायामा पारेको थियो। अब भने यात्रुले एसियन मापदण्डको फराकिलो सड़कमा सहज यात्रा गर्न थालेका छन्। निर्माण शुरू हुनुपर्व 3 घण्टा र निर्माणका बेला 8 घण्टासम्म खेप्नु परेको शास्ति अन्त्य भएर यात्रा पाउने 2 घण्टामा छुटिएको छ। कमजोर भूबनोट भएको दाउनेको 14 किलोमिटर मध्ये 12 किलोमिटर ढलान गरिएको छ, जसमध्ये पूर्वी खण्डको कालोपत्री र दाउने खण्डको ढलान सकिएको छ। पश्चिम खण्डको 160 मिटर ढलान मात्र बाँकी छ। दाउने पूर्व 65 र दाउने पश्चिम 49 किलोमिटर गरी दुई भागमा विभाजन गरेर विस्तार थालिएको थियो। सुनकोशी स्थित फोक्सिङ टार र बसिङ घाटको अस्थायी बेलीब्रिज सिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सिधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक फरक सड़क खण्डमा पर्ने फोक्सिङ टार र बाङसिल घाटको अस्थायी बेलीब्रिज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलीब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 82-83 दस महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82 को तुलनामा 34,21,24,000 बढी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। 70 सवारी दुर्घटनामा गम्भीर घाइती भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका 8 का 55 वर्षीय कलुवा भन्ने हदीप मियाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका 8 विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको P201001-1713 नम्बरको ट्र्याक्टर र हनीप मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले आएको छ। दुर्घटनामा गम्भीर घाइती भएका मियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो। दुर्घटनापछि फरार रहेका ट्र्याक्टरका धनी रूपनी गाउँपालिका 6 का शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। दक्षिण चीनको ग्वाङसी जुआङ स्वायत्त क्षेत्र स्थित लिउछौ शहरमा आज 5.2 म्याग्निच्युडको भूकम्प जाँदा 2 जनाको मृत्यु भएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पमा परि 1 जना बेपत्ता भएको जनाएको हो। सोमबार बिहान लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। उक्त भूकम्प जमिनको सतहबाट करिब 8 किलोमिटर गहिराईमा मापन गरिएको थियो। भूकम्प गए लगत्तै स्थानीय आपतकालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालित भएका छन्। उद्धार कार्यका लागि हालसम्म 51 दमकल तथा उद्धार सवारी साधन र 315 उद्धारकर्मी घटनास्थलमा खटाइएको छ। त्यस्तै अमेरिकामा आइतबार 2 EA-18G ग्रोलर फाइटर जेट दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहो स्थित माउन्टेन कोम एयरफोर्स बेसमा आयोजित भएर शोका क्रममा भएको हो। दुर्घटना भएसँगै दिनभरका बाँकी अन्य कार्यक्रमहरू रद्द गरिएका छन् भने आपतकालीन उद्धार टोली घटनास्थलमा खटिएको छ र दुर्घटनाको अनुसन्धान शुरू गरिएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्स UAE को अबुधाबी स्थित बर्का न्युक्लियर पावर प्लान्ट आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ। आक्रमणपछि पावर प्लान्टमा आग लागि भएको थियो, जसलाई नियन्त्रणमा लिइसकिएको छ। जुन घटनाको जानकारी अबुधाबीको सरकारी मिडिया कार्यालयले दिएको हो, यद्यपि यो आक्रमण कुन पक्षबाट भएको हो भन्ने कुरा UAE अहिलेसम्म खुलाएको छैन। नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा 150 विकेट पूरा गरेका छन्। उनले 73 खेलमा 150 विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका छन्। सोमबार त्रिविक मैदानमा स्कटल्याण्डको 2 विकेट लिँदै सन्दीपले यो कोषे ढुङ्गा पूरा गरेका हुन्। 23 ओभरको समाप्तिमा अहिले स्कटल्याण्ड 5 विकेटको क्षतिमा 132 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछानेले 3 विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले 1-1 विकेट हात पारेका छन्। लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्ट्राकको नाममा रहेको वर्षौं पुरानो रेकर्ड तोड्दै विश्व क्रिकेटमा नेपालको नाम लेखाएका हुन्। त्यस्तै इण्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि 5 विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। 194 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले 4 बल बाँकी छँदै 5 विकेट गुमाएर जित हात पारेको हो। खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका दिल्ली क्यापिटल्स मिचेल स्टार्क प्लेयर अफ दि म्याच बनेका छन्। यो हारसँगै राजस्थान 12 अङ्क सहित 6 स्थानमा सरेको छ भने समान अङ्क बनाएको दिल्ली 7 स्थानमा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी, मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने नियमावली बनाइदिए। प्रधानमन्त्री प्रश्नदेखि भागेको भन्दै संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै देउवा समूहको सुदूरपश्चिम प्रदेश स्तरीय भेला जेठ 10 मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्ने निर्णय विरुद्धको रिट दर्ता गर्न अदालतको आदेश। लामो समय र ठूलो लागतमा बुटवल नारायणगढ सड़क तयार, दाउनेको शास्ति र जाम दुवै हट्यो। सुनकोशीको बेलीब्रिज सिकिएपछि स्थानीयलाई समस्या, हेटौडामा 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन। चीनमा 5.2 म्याग्निच्युडको भूकम्प, 2 जनाको मृत्यु, 1 बेपत्ता। हवाई प्रदर्शनका क्रममा आकाशमै ठोकियो अमेरिकी सेनाका 2 जहाज। युएको महत्वपूर्ण विद्युत स्रोत बर्काहा पावर प्लान्टमा ड्रोन आक्रमण। र विश्वकप लिग 2 टस हारेर स्कटल्याण्ड विरुद्ध सुरुमा बलिङ गर्दै नेपाल सन्दीप लामिछानेले 150 विकेट पूरा गरेसँगै तोडियो रेकर्ड। आइपिएलमा रोमाञ्चक भिडन्तमा दिल्ली विजय, राजस्थान 5 विकेटले पराजित। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा पर्वतदेखि।

0: सामुदायिक रेडियो
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-4943-73 र 4947-41, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 056-5-13-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म

0: सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी, खाटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
4: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
5: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बहालकर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
7: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
6: ल ल, गएर तुरन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
9: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
10: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
3: नरबहादुर मुखमी मगर अध्यक्ष।

0: देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 मा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौं।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू लाई हार्दिक

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले दिउँसोको 2 बज्यो।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, सामुदायिकको आवाज।

0: तपाईँ अहिले सामुदायिक रेडियो विजय एफएम 101.6 सुन्दै हुनुहुन्छ।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा।
6: 2000 मै जापानिज भाषा कहाँ?
5: हजुर, एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
6: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0778512294 मोबाइल 9809233894।
7: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि।
9: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
10: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204337।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
11: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
8: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
12: जाति भाषा संस्कृति कला साहित्य र

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क।

0: न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 कांग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
6: हाई, म आज गयाकोट ड्रेस सपिनेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-55-4590 र 98550-50360।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
8: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
15: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
16: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
17: विजय टाइमचे
18: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
19: अहिले दिउँसोको 3 बज्यो
20: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदायको आवाज

0: जय एफएम 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न आउने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला कान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
8: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
9: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
8: ल ल गएर तुरुन्त बुक गरिहाल है
10: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी

0: वाईफाई सहित को एसी रूम अर्डर अनुसार को विभिन्न परिकार को साथ जिर्मा पोले को मासु आप बारबेक्यू कर सकने व्यवस्था भएको जाड़ो मौसम में साउना स्ट्रीम बाथ को सुविधा भएको ग्रुप में आउने साउना स्ट्रीम में विशेष छूट को व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क गैंडाकोट पांच गैंडाकोट नगरपालिका कार्यालय अगाड़ी प्रोप्राइटर नारायण सापकोटा संपर्क नंबर 0785015004 मोबाइल 98612204437।
2: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो?
3: ल सुन नरेश भाई एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचै जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
2: भयो दाई।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: जय हनुमान ज्ञान गुण सागर
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
3: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 9।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
5: हाई, म आज गयाको ड्रेस भनेको।
4: किन, के पाइन्छ र त्यहाँ?
5: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
6: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456045090 र 98550530।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप।
14: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
16: विजय टाञ्चे।
17: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
18: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

तिम्रो झन् दाह्री पनि पलाएछ सोल्टी।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कपुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खास अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला जान्दैछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1, नौलपुर।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
11: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका, नवलपुर।
12: जय हनुमान, ज्ञान गुण सागर।
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
0: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नौलपुर।
0: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: जनहितमा जारी सूचना।
10: पछिल्लो समय वन क्षेत्र आसपासको गाउँ बस्तीमा बाघ, भालु, चितुवा जस्ता वन्य जन्तुले आक्रमण गरी मानवीय तथा पशुधनको क्षति गरेको हुँदा विशेष गरी सूर्योदय पूर्व बिहानको समय र सूर्यास्त पछिको झिसमिस साँझमा आफू र आफ्ना बालबच्चाको सुरक्षाको लागि उच्च सतर्कता अपनाई साँझको समयमा बालबच्चालाई एक्लै नछाडिदिनु भए सम्भावित क्षति हुनबाट जोगिन जोगाउनु हुन अनुरोध गरिन्छ।
7: साथै वन क्षेत्रमा घाँस, दाउरा, पात, स्याउला, सोत्तर लगायतका वन पैदावार संकलन गर्न जाँदा एक्लै आफूको सिहिडुल नगर्न, नगराउनु हुन र घर आसपासका झाडी सफा गरी साँझको समयमा घर बाहिर बत्ती उज्यालो पारिराख्न समेत अनुरोध छ।
10: गण्डकी प्रदेश सरकार, पोखरा नेपाल।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा प्रमिला लामिछानेको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य गैराकोटमा एडभान्स ब्युटी पार्लर सम्बन्धी सी विकास तालिम सुरु चितवनमा आज पनि निर्माण व्यवसायीहरूको आन्दोलन। आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु र इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै गलत सूचना दिएको भन्दै परराष्ट्रको माफी। आइसिसी विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमाथि नेपालको जित।
1: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व फोन 0785022 मोबाइल 98550 63597।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विजय खबरमा अब खबर विस्तारमा। राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाथली स्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता डुण्डीराज लामिछानेले वैशाख 2 गतेदेखि सुरु भएको गणना आगामी असार 7 गतेसम्म जारी रहने बताउनु भएको छ। यसैबीचमा देशभरका गणक ले स्थलगत तथ्याङ्क संकलन गरी हालसम्म 8 लाख भन्दा बढी कागजी फारम र 10,000 भन्दा बढी इसेन्सस टोकन बाँडिसकेका पनि उहाँले जानकारी दिनुभएको छ। गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एडभान्स ब्युटी पार्लर एवं सिलाइ कटाई सम्बन्धी सी विकास तालिम गैराकोटमा सुरु भएको छ। गैराकोट 8 स्थित अभियान कृषि सहकारीको परिसरमा सुरु भएको तालिम अन्तर्गत ब्युटी पार्लर 1 महिनासम्म सञ्चालन हुनेछ भने सिलाइ कटाई तालिम 2 महिनासम्म सञ्चालन हुने जनाएको छ। तालिम गैराकोट नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। गैराकोट नगरपालिका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले तालिमबाट सिकेको सिपलाई जीवन र व्यवसायमा सही ढंगले उपयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले सिपमूलक तालिमले आत्मनिर्भर हासिल गर्न सकिने बताउनु भएको छ। उहाँले नगरपालिकाले एडभान्स तहको तालिम सञ्चालन गरेको उल्लेख गर्दै तालिमपछि आय आर्जन गर्न सफल भएको बताएका छन्। तालिममा सहभागी प्रतिमा चाप्पा गाईले स्वागत स्थित निर्माण व्यवसायी संघ चितवनले आज पनि धरना र ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई निरन्तरता दिएको छ। संघले जिल्लामा परेका र समयमै दर रेट समायोजन नभएकाले व्यवसायीहरूको घर जग्गा बेच्नुपर्ने अवस्था आएको बताउनु भएको छ। त्यस्तै संघले मूल्यवृद्धि समायोजन म्याद थप बीमा सुनिश्चितता तथा व्यवसायमाथि हुने अनावश्यक दर धरफकट रोक्नुपर्ने माग राखेको छ। यी माग सम्बोधन नभएमा निर्माण कार्य ठप्प पार्ने तथा आफ्ना उपकरण र साधनहरूको चाबी सरकारलाई बुझाउने सम्मका कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ। संघका महासचिव पुष्कर अधिकारीका अनुसार जिल्लामा यसअघि नै पूर्वाधार विकास कार्यालय, सड़क डिभिजन कार्यालय र भरतपुर महानगरपालिकामा समेत धरना तथा ज्ञापन पत्र बुझाइसकिएको छ। सरकारले हालसम्म मागप्रति चासो नदेखाएको भन्दै निर्माण व्यवसायीहरूले आफूहरू आर्थिक र मानसिक दबावमा परेको गुनासो गर्दै आएका छन्। भरतपुर महानगरपालिका भित्रका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफै व्यवस्थापन गरिरहेका छन्। आवश्यक सहयोग महानगरपालिकाका नगर प्रहरीहरूले गरिरहेको उहाँले जानकारी दिनुभएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासन सहितको बैठकपछि इन्टरनेट सेवा प्रदायकहरूलाई अव्यवस्थित रहेका तारहरू हटाउन लगाइएको बताउनु भएको छ। महानगरभित्र यस्ता तारका कारण असुरक्षित र कुरूप देखिएको भन्दै उहाँले आफ्नो तार व्यवस्थापन नगरेमा नगर प्रहरीले हटाउने भएकाले तत्काल काम गर्न भनिएको बताउनुभयो। यही वैशाख 27 गतेदेखि निरन्तर रूपमा काम भइरहेको छ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीनवटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारी 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरू रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 86 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जनाएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612।

0: 20437।
1: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9894185565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
5: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरुद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी फरेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समयमा 16 उजुरी परेका सँगै संसद सचिवालयकी सूचना अधिकारी साबित्रा शर्माले जानकारी दिनुभएको छ। गत वैशाख 25 संसदीय सुनवाई समितिको बैठकले शर्मा विरुद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमित झाक रिहाई भइसकेको भन्ने सूचना गलत भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न अनुप्रति माफी मागेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बास स्थित हिरासतमा रहेको तथा उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको जनाएको छ। मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरान बीच तनाव सुरु हुनु अघि नै गत जनवरीको सुरुमा झासहित 6 विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए। यसअघि अप्रेल 15 इरानका लागि नेपाली अनररी कन्सर सहाराम शान्तिएले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको तथा रिहाई पत्र जारी भइसकेको पनि अनौपचारिक जानकारी दिएका थिए। सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने तत्कालीन परराष्ट्र मन्त्रीले सामाजिक सञ्जाल मार्फत जानकारी सार्वजनिक गरेका थिए। तर त्यसको केही दिनपछि अदालतले मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको जानकारी प्राप्त भएपछि झा रिहा नभएको तथ्य खुलेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इन्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभएको छ। उद्धार कार्य

स्कटल्याण्डमाथि 6 विकेटको जित हात फारेको हो। 195 रनको लक्ष्य नेपालले 38.1 ओभरमा 4 विकेट गुमाएर भेटायो। दुई ब्याट सम्यानबीच 104 रनको साझेदारी भयो। दुवैले अर्धशत क्रेफारी गरे। रोहित 74 रनमा अभिजित रहे भने इशानले 55 रनको योगदान दिए। यस्तै आसिफ शेखले 29 तथा कुशल फुर्तेलले 28 रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले 2 तथा ब्रेन्डन म्याकुलेनले 1 विकेट लिए। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कैडाकोटमा एडभान्स ब्युटी पार्लर सम्बन्धी शिव विकास तालिम सुरु। भरतपुर महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाइँदै। चितवनमा आज पनि निर्माण व्यवसायीहरूको आन्दोलन। आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु। र इरानमा पक्राउ परेका अमित झा अझै थुनामै गलत सूचना दिएको भन्दै परराष्ट्रको माफी। आइसिसी विश्वकप लिग 2 अन्तर्गत स्कटल्याण्डमाथि नेपालको जित। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसानी बिदा हुन्छु। नमस्कार।

0: पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: को जर्किन बोक्दै कता हो दिदी?
1: सञ्जीवनी तेल मिल।
0: किन नि सञ्जीवनी तेल मिल नै?
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
0: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
3: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26 445 र 9840 27 445।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धी कृषक महानुभावहरूमा विशेष सूचना: खेतबारीमा जथाभावी विषादी प्रयोग नगरौं, आफ्नो र वातावरणको ख्याल गरौं, केटाकेटीलाई विषादीबाट टाढा राखौं, साथसाथै विषादीलाई खानेकुरा, जनावरको दाना र चाराबाट छुट्टै स्थानमा राखौं। सकेसम्म जैविक विषादीको मात्र प्रयोग गरौं र रासायनिक विषादी प्रयोग गर्न परेमा खण्डमा उक्त विषादीको बारेमा पूर्ण जानकारी लिएर मात्र प्रयोग गरौं। विषादी प्रयोग गर्दा र छर्किँदा सुरक्षित पहिरनको पन्जा, मास्क, चस्मा, फुल बाहुला भएको सर्ट र पेन्ट, एप्रोन, बुट इत्यादि प्रयोग गरौं र सम्भावित दुर्घटनाबाट बच्ने उपाय बारे सजग रहौं। विषादी प्रयोग गर्नु पूर्व त्यसको लेभल, रङ र संकेत पढौं र बुझौं। जीवनाशक विषादी चलाउँदा खाने, पिउने र धुम्रपान गर्ने नगरौं। जीवनाशक विषादी प्रयोग पश्चात प्रयोगकर्ताले राम्रोसँग नुहाई धुवाई गर्ने, खाली भाँडाको सुरक्षित तवरले नष्ट गर्ने र फल टिप्नका लागि प्रतीक्षा अवधि र पुनः प्रयोग अवधिमा ध्यान दिने गरौं। ध्यान राख्नुहोस्, विषादी विष हो, औषधि होइन। जनहितका लागि गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
2: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना: स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा सोसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022552, मोबाइल 9855063597।
2: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862204337।
6: अहिले साँझको 7 बज्यो।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जय हनुमान, ज्ञान गुण सागर।
14: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
15: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
14: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
16: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: सर, एउटा प्रश्न सोधौँ है।
18: सोधन
17: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
18: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
17: हस्, धन्यवाद सर।
14: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
19: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र ऑक्स कार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला जान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: लौ न सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला

0: शिक्षकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमालेले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरुरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी सञ्चार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
2: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएको थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा सञ्चार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इन्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा नेपालले स्कटल्यान्डसँग 6 विकेटले हराएको छ। स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जितसँगै नेपाल लिग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5औं स्थानमा उक्लिएको छ। यस्तै स्कटल्यान्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लिग दुई श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
3: सन्तोषी रावल। गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
4: लगभग हामीहरू अब सबै डक्टर जति आउनुहोस् चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटो जानु पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी कुरो।
5: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ।
3: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सरकारको जोड, कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामी यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
10: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
8: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँमध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्व खर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टरसहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
12: विश्वखर्काकी पुतली बिक लामो समयदेखि ढाड, घाँटी र घुँडाको दुखाइबाट पीडित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
13: घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने, औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएको त धन्यवाद भन्न पर्यो। हामीले राम्रो गर्न पर्यो बाबुलाई,
12: अर्का स्थानीय वीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनु भयो।
4: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ, होइन हामी बुटवल जानु पर्थ्यो, अहिले यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु धेरै खुसी हुन्छ।
12: वडा कार्यालयले चालु आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा, छाला तथा यौन रोग, नाक, कान, घाँटीका सेवा शिविरमा पाइने विश्वखर्का स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनु भयो।
5: हाड जोड्ने तथा जोड्ने प्रकार पनि विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक, कान, घाँटी, हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ, औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गराएका छौँ, युएसए भिडियो एक्सरे सेवा पनि निशुल्क हुन्छ, भारतको जाँच, पिसाबको जाँच पनि निशुल्क भन्ने गराएका छौँ अहिलेसम्म।
12: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ। यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ।
14: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु, एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु।
12: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। हुमाकान्त पोखरेल, CIN रेडियो धुरकोट, गुल्मी।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
15: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु, कानुनमै नगरिकन हामी उछिनेर जान सक्दैनौँ।
3: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति, विशेष कुराकानी बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
2: बाँदर निलगाई बनेलको कुराहरू छ, अनि मानव वन्यजन्तु द्वन्द्वको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ, त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दाखेरि सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि
3: भनेको। विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने
2: सायद त्यो छलफल नहुन सक्छ, तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो है भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानुनहरू 20-25 वर्षदेखि त्यही कानुन लागू भइरहेछ, जसले गर्दाखेरि कानुनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको किन भन्दाखेरि सरकार नीति नियमभन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु, कानुनको कानुन नगरिकन हामी उछिनेर जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानुनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ, वन विकासको बाधक बन्ने छैन।
3: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको पालामा
2: अब अटोमेसन हुन्छ। यो कानुन नै हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानुनलाई नै कानुनको फ्लजमा फेरि टेकेर धेरै कामहरू हुने गरेको थियो, अब त्यो काम चाहिँ रोकिन्छ।
3: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ?
2: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै मार्फतमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन, यो देश कर्मचारीको पनि हो होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिएन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्द र पूर्ण व्यवहारमा गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
3: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
2: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
3: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
2: छ? अब ससुराबुवा त हुनुहुन्न, तर ससुराबुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
3: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले तर
2: त्यो भन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई मलाई धान रोप्न आउँछ मलाई हलो जोत्न आउँछ मलाई सबै कुरा गर्न आउँछ म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि

0: के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पऱ्यो अनि टेक्निकालिटिज पनि हेर्नु पऱ्यो होइन प्र्याक्टिकल र टेक्निकालिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ
1: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेसँगै व्यवस्थापिका र न्यायपालिकाबीच तनाव बढेको छ कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपेट निवेदन दर्ता गरेर पिसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्त्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनीतिक रूपमा दुईतर्फबाट विचारहरू आएका छन् विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन् सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन सुरु गरेको छ नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ भारतको बिहार राज्यबाट विभिन्न प्रलोभन परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आइसिसी क्रिकेट कप लिग दुई श्रृङ्खलामा नेपाल स्कटल्यान्डलाई 6 विकेटले हराएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
2: कक्षा 11 भर्ना खुल्यो शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नु हुन हार्दिक अनुरोध गर्दछौ साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त ज्योतिष व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व फोन 0 78 50 22 52 मोबाइल 98 550 63 597
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98 612 20 437
4: अहिले रातिको 8 बज्यो
5: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदायको आवाज
6: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन भयो।
10: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
11: या जे सुके होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
10: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
11: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
10: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
11: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि, हिँड तिमी पनि।
12: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
13: ए बुझेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: छु, मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
1: अमृत, समय र जुवारलाई कसैले रोक्न सक्दैन, अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु।

0: तिमीलाई थाहा छ म 3 घन्टादेखि कुरिरहेको
1: के भयो त मैले तिमीलाई भेट्न बोलाएको होइन तिमीलाई मलाई भेट्न बोलाएको फेरि म कति बिजी छु तिमीलाई थाहा छैन
0: अमृत एन्ड हार्ट एनीवे हार्ट

0: 子 FM XA1.9
1: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
12: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
12: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
13: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2, नयाँ चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580 26445 र 98480 27445।

0: FM 101.9
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी हस्पिटल मैले गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकले एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9034।

0: Ulice i Tasmlowca.
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851291363।

0: 5574503 र 98 5 11 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइसोग नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृतितर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
3: सरकारी अस्पतालमा गएँ अनि मलाई त औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खा लागेको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई

0: आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
1: वैदिक आयुर्वेद सेवा प्राली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
2: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
3: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि त्यही गर हुन्न र
2: ल ल गएर तुरुन्त बुक गरिहाल है
4: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
5: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612 20437
6: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन् वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ
7: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: विषादी कारोबारमा संलग्न महानुभावहरूमा विशेष अनुरोध, विषादी ऐन र नियमावली बमोजिम इजाजत पत्र लिएर मात्र विषादीको कारोबार गर्नुहोस्। नियमानुसार इजाजत पत्र, पञ्जीकरण पत्र नवीकरण गर्नुहोस्। कारोबार गर्दा पञ्जीकृत विषादीहरूको मात्र कारोबार गर्नुहोस्। आफ्नो उद्योगमा संलग्न कर्मचारी वा कामदारहरूलाई आवश्यक प्रशिक्षण दिनुहोस्। विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले तोकेको मापदण्ड बमोजिम विषादी पसल तथा उद्योग व्यवस्थित गर्नुहोस्। पञ्जीकृत सुरक्षित र प्रभावकारी विषादीको कारोबारलाई प्राथमिकता दिनुहोस्। विषादीको सुरक्षित तरिकाले परिवहन र भण्डारण गर्नुहोस्। विषादी चलाउँदा सुरक्षात्मक पहिरनको अनिवार्य प्रयोग गर्नुहोस्, गराउनुहोस्। पञ्जीकृत नभएका र प्रतिबन्धित विषादी बारे जानकारी राख्नुहोस् र त्यस्ता विषादी आयात तथा बिक्री वितरण नगर्नुहोस्। जनहितका लागि गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिस विरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कङ्गोमा मानिसहरूलाई स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कङ्गोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने

0: रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आइइएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्य पूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्यान्ड र मालदिप्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्यान्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेसनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाब पठाइएको जनाएको छ। इरानी सञ्चार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली सञ्चार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरू बीच युद्ध विराम भङ्ग गरेर पुनः आक्रमण सुरु गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानुनी लडाईँपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जितलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिस विरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कारवाही अगाडि बढाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
2: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
1: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
3: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ। तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
1: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
4: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार संघका अध्यक्ष सबैरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 मा पनि यही कुरालाई

0: कस्तो छ
1: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको के निष्कर्ष केही यसबारे कुरा गर्नु
0: अदालत पवित्र स्थान हो व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ संविधान र कानुन अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्त अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ यस्तो बनिआएको छ त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो
1: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो
0: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ नि पश्चातापबाट हुने हामीले देखिरहेका छौँ
1: भनेको कस्तो पश्चाताप
0: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो दुई तिहाई बहुमत इत्यादि भन्यौँ पहिला पनि यस्तो दुई तिहाई बहुमत थियो दुई तिहाई बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने हाम्रो जिब्रोमा कानुन हुने राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ
1: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा
0: मेरो विचारमा यो कहिले पनि भएको थिएन काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नु भएको छ त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँको अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो
1: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष
0: कामु प्रधान न्यायाधीशको संविधान कानुन संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पुरा गर्नुभएको अवस्था छ त्यो पुरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो उल्लङ्घन गर्ने होइन
1: तपाईँहरूले पनि यस बिचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो
0: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस् न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो तलबाट होइन प्रशासनले प्रशासनले काम गर्ने हो न्यायिक विवेक प्रयोग गर्ने होइन त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ
1: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो
0: हाम्रो निष्कर्ष त्यही हो त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल वायुसङ्घ प्राङ्गणमा हामीले लालटिन बालेर न्याय विवेक खोज्दैछौँ
1: न्याय हराएको हो अहिले
0: अहिले विवेक हराएको छ
2: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र साथी गनी अन्सारीसँग कुरा गर्दै नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन् विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्
3: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
2: नेकपा एमाले भित्र चुनौती बिहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा कडाइका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन् अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अप्नाउन भनेका छन् बीबीसी विवरण

0: आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
2: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
0: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको उनले बताए।
2: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेका छन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौँ। तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
0: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कङ्गोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले रातिको 9 बज्यो।

0: खाता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
1: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
4: सर्जरी सम्बन्धी सेवा,
1: हाड जोडी सम्बन्धी सेवा,
4: स्त्री तथा प्रसूति रोग सेवा,
1: बाल रोग सेवा,
4: न्युरो सर्जरी सेवा,
1: न्युरो साइकियाट्रिक सेवा,
4: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
5: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
7: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
8: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र अनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू तारी अस्पतालमा नि गए अनि मलाई त यसरी हेर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो।

0: फिर त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्च बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
3: प्रत्येक श्रोता को मन को आवाज, ती आवाज में सभी को मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदाय को आवाज।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नौलपुर

0: आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
4: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
3: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व फोन 0785022552 मोबाइल 98550 63597

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घन्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यहीँ समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

శ్రీ పరమాత్మనే నమః. శ్రీ మౌలకాలికాదేవే నమః. విద్యుదామ సమప్రభం రేవతి స్కందస్థితామీశ్వరం కన్యాభి కర్వాలఖేత విలసదస్తైర సేవితాం వాస్తే సగర్గదా శిక్షేత పిచ్చుకాం చాపం గుణం తర్జనీం విభ్రాణ మనలాత్వికాం శశిధరాం దుర్గావిత్ర నేత్రాం భజే. భగవతీ దేవీ మౌలకాలికాకు చరణ హార్దిక నమన్. తపైకో అంతర్దిల్మా విద్యమాన్ ఆత్మస్వరూపి పరమాత్మలా నమస్కార్. मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि प्रविधि सहयोगी मित्र राजेन्द्रका साथमा आजको यो शुक्र दिवसमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ. धार्मिक सेवा समिति मौलकालीको मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनु भएको छ. आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ. आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल ज्येष्ठ 5 गते मङ्गलबार, तदनुसार अधिक ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि. तृतीयको घडी पला रहेको छ 33:56, जसको अवधि हुनेछ सायङ्कालको 6:49 सम्मको. यसै गरी मृगशिरा नक्षत्र रहेको छ 19:14, यसको अवधि भने मध्याहको 12:57 सम्मको हुनेछ. साथै द्वितीयोग छ करणमा गरकर्ण छ र आनन्दादियोगमा रक्ष योग रहेको छ. मिथुन राशिमा चन्द्रमाको अवस्थिति अवरात्र नै रहेको छ. दिनमान 33:50 रहेको छ. सूर्योदय बिहान 5:15 हुँदैछ भने सूर्यास्त साँझ 6:47 हुनेछ. आजको यस पावन वर्षमा हामी सर्वप्रथम गणेश अम्बिका भगवतीलाई नमन गर्दै सबैको दिन सुखमय बनोस् भन्ने कामना गर्दछौ. ओम गणेश अम्बिका भ्याम नमः. भगवान श्री गणपति तथा अम्बिका भगवतीलाई नमन गर्दै आजको यो शुभ समयमा सबैका लागि दिन शुभमय बनोस् भन्ने कामना गर्दछौ. आउनुहोस् शक्तिको उपासनाबाट आजको कार्यक्रमको थालन गरौँ. भगवती मौलकालिका देवीको चिन्तन एवं वन्दनाबाट ओम या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः. शक्ति स्वरूपिणी देवी भगवती मौलकालिकालाई हामी हार्दिक नमन गर्दछौँ, वन्दना गर्दछौँ. भगवतीको यो वन्दना सबैका जीवनमा सुख समृद्धि प्राप्तिका लागि असल सहयोगी तत्त्व बन्न सकोस्. आउनुहोस् यदि तपाईँ विविध किसिमका समस्याबाट ग्रस्त भएर अप्ठ्यारो परिस्थिति झेलिरहनु भएको छ भने उक्त समस्याबाट मुक्त हुनका लागि भगवती देवीको उपासना गर्नुहोस्. जहाँ भगवती श्रद्धा आस्था भक्तिपूर्वक उपासना गरिनुहुन्छ र भक्तजनका इच्छा आकाङ्क्षाहरू पूर्ण गर्नुहुन्छ, उनी भगवतीको यो वन्दनाको समय हो. हरेक दिन करिब 1500 हाराहारीमा श्रद्धालु भक्तजनहरूबाट दर्शन गरिने यो पवित्र भूमि जहाँ पुग्नका लागि सुगम मार्ग निर्मित छ. पैदल मार्ग, सिँढी मार्गद्वारा तथा केवल कारद्वारा पनि तपाईँ यो गन्तव्यमा सहज रूपमा पुग्न सक्नुहुन्छ. आउनुहोस् यो पवित्र क्षेत्र जहाँ भगवतीको साक्षात शक्ति विद्यमान छ, यहाँ पुगी भगवतीको उपासना गरी जीवनमा कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै र भगवती देवीको चरणमा यी शब्द समानहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवान श्री गण

0: सुन्दैनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री गणपतिको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। आज पुरुषोत्तम मासको तेस्रो दिन अधिक ज्येष्ठ शुक्ल पक्षको तेस्रो दिन भगवान श्री पुरुषोत्तमको आराधना गरिने विशेष पक्ष। चराचर जगत ईश्वरीय सत्तामा निहित छ र त्यो सत्तालाई नबुझेसम्म प्राप्त नगरेसम्म हामी जीवात्मधारी प्राणीहरूले सुखको अनुभूति गर्न सक्दैनौँ। त्यसैले पुरुषोत्तम परमात्माको उपासना चिन्तनको माध्यम बनाइएको हो यो पुरुषोत्तम महिनालाई, अधिक मासलाई। पुरुषोत्तम मास महात्म्यमा चर्चा गरिए अनुसार विशिष्ट देवी देवताहरू विभिन्न शक्तिको रूपमा यहाँका प्रत्येक बोट बिरुवा र फलमूल वनस्पतिहरूमा आश्रित भएको कुरा बताइएको छ। त्यस्तै नद नदीहरूमा पनि विभिन्न देवदेवीहरूको शक्ति रहनुको चर्चाले पनि यो सबै चराचर जगत ब्रह्माण्ड ईश्वरमय हो, परमात्मामय हो भन्ने किसिमको भावबोध गराउन खोजिएको प्रतीत हुन्छ। यहाँ रहेका ब्रह्मा विष्णु महेश इन्द्र वरुण आदि विभिन्न देवी देवताहरू, यहाँका बोट बिरुवाहरू पिपल समी डुम्री बर जस्ता विभिन्न वृक्षहरूमा आफ्नो अधिष्ठान बनाएर रहनुहुन्छ भन्ने चर्चा यहाँ गरिएको पाइन्छ। यसबाट हामीले बुझ्नुपर्ने कुरो के छ भने यहाँका हरेक वनस्पतिहरू देवमय छन् र यिनको सम्मान सत्कार हुनुपर्छ, यिनको संरक्षण हुनुपर्छ। बोट बिरुवाहरूको सम्मान गर्नु भनेकै यिनलाई संरक्षण गर्नु हो। बर पिपल आदि विभिन्न वृक्षहरूमा पूजा गर्नु भन्नुको अर्थ यिनको संरक्षण गर्नु भन्ने अभिप्रायबाट चर्चा गरिएको हो। यसरी धेरै फलमूल युक्त वनस्पतिहरूको संरक्षण गर्नुपर्ने कुरामा सचेतना प्रदान गरिएको यो शास्त्र साँच्चै नै वातावरण मैत्री छ। वातावरणमा रहेका र यहाँको वातावरणलाई परिष्कार गर्नका लागि, सन्तुलित बनाउनका लागि जसरी जलस्रोतहरू वन सम्पदा आदिको महत्त्व रहेको छ, त्यस्तै प्रकारले पुरुषोत्तम मासमा पूजन गरिएका यी विभिन्न लता वृक्षहरूले सबैको जीवनमा सुख समृद्धि प्रदान गर्छन्। यहाँ रहेका शक्तिमय देवताहरूको आशीर्वादद्वारा प्राणी मात्रको कल्याण हुन्छ भन्ने जस्ता भावहरू निहित छन्। हाम्रो पूर्वीय दर्शन कति वातावरण मैत्री छ, पर्यावरण मैत्री छ भन्ने कुरो यसबाट बोध हुन्छ। यहाँका हरेक वनस्पतिहरू देवमय छन्, त्यसकारण यिनको संरक्षण गर भन्ने अभिप्राय यसभित्र रहेको छ। विशेष गरी राधा दामोदरका रूपमा प्रतिष्ठित गर्दै तुलसीको उपासना जस्ता विविध प्रसङ्गहरू पनि यसमा जोडिएका छन्। भगवान श्री पुरुषोत्तमको उपासना गरेर द्रौपदी जस्ता उत्तम भक्तिमयहरूले पनि जीवनमा कल्याण प्राप्त गर्नुभएको थियो भन्ने सन्दर्भहरू पनि पुरुषोत्तम मास महात्म्यका विभिन्न सन्दर्भहरूसँग जोडिएर आएका छन्। समग्रमा भन्नुपर्दा भगवान श्री पुरुषोत्तमको उपासना जीवनमा सुख समृद्धि प्राप्तिका लागि, जीवन मुक्तिका लागि विशिष्ट महत्त्व राख्दछ भन्ने कुरालाई आत्मसात गरिएको छ। पुरुषोत्तम महिनामा कांस्य पात्र र अपुङ्गदान अर्थात् मालपुवा अर्पण गर्ने जस्ता विधिहरूको पनि विशेष चर्चा आउँछ। यो विशिष्ट परिकार भगवत सेवाका लागि उत्तम मानिएको छ। भक्त साधक अन्य सन्दर्भहरूलाई जोड्दै जानेछौँ। कार्यक्रमको पूर्वार्धलाई यही समापन गर्दै अब भने तपाईँको राशिफल लिएर उपस्थित भइसकेका छौँ कार्यक्रमको उत्तरार्धमा। सर्वप्रथम मेष राशि हुने तपाईँका लागि आजको दिन उत्तम रहेको छ। व्यापार व्यवसाय आदिबाट पनि लाभ लिनका साथै अन्य अवसर प्राप्त हुनेछन्। वृष राशि हुने तपाईँका लागि माटोसँग सम्बद्ध विषयहरूको विशेष उपलब्धि र फाइदाजनक अवस्थामा तपाईँलाई पुर्याउने अवस्थाको सृजना भइरहेको छ। अन्न बाली आदि खेतीपातीका माध्यमबाट विशेष लाभ लिन सकिने योग देखिन्छ। मिथुन राशि हुने तपाईँका लागि लगानीका अवसरहरू प्राप्त हुनुका साथै आफन्तजनको इष्टमित्रको सत्प्रेरणाबाट तपाईँ प्रगतिमूलक कार्यमा आबद्ध बन्नुहुनेछ। कर्मक्षेत्र उत्तम रहेको छ। कर्कट राशि हुने तपाईँका लागि विद्या क्षेत्र सुखद रहेको छ भने पारिवारिक पक्षमा मध्यम फलदायी बनेर रहेको छ। अन्य विशेष कार्यको थालनीबाट आजको दिन सार्थक बन्नेछ। सिंह राशि हुने तपाईँका लागि कतिपय व्यवधानमा रहेका कामहरू आज हत्या हुनेछन्, सिद्ध हुँदै जानेछन्। नयाँ कार्यको थालनी हुने योग रहेको छ। कन्या राशि हुने तपाईँका लागि विश्वासपात्रबाट तपाईँको कुरालाई उपेक्षा गरिनु भएको हुनाले सामान्य मनमुटावको स्थिति रहने देखिन्छ। आफ्नो विचार र विवेक अनुसार काम गर्नु उपयुक्त हुनेछ। तुला राशि हुने तपाईँको लागि स्वास्थ्यमा सामान्य गडबडीको अवस्थाले मन विचलित बनाउने योग रहेको छ। आफ्नो स्वास्थ्यप्रति विशेष ख्याल गर्नु उपयुक्त हुनेछ। वृश्चिक राशि हुने तपाईँको लागि व्यापार व्यवसायमा सामान्य अवस्था रहने तथा लाभ हानि खर्च र आमदानीको क्रम समान रूपमा रहने योग देखिन्छ। धनराशि हुने तपाईँको लागि टाढाको यात्रा फलदायक बनेर रहनेछ। तपाईँले प्रारम्भ गर्नुभएको कामको यथोक्त फल प्राप्त गर्न सफल बन्नुहुनेछ। मकर राशि हुने तपाईँको लागि आर्थिक कारोबारको पक्षबाट सामान्य धोकाधडी हुने अवस्था रहेको हुनाले लेनदेनमा विशेष ख्याल गर्नुहोला। ऋणा सहजता उत्पन्न हुने देखिँदैन। कुम्भ राशि हुने तपाईँको लागि बौद्धिक कार्यको सदुपयोग गर्दै आफन्त इष्ट मित्रजनसँग रमाउन पाइने योग आइरहेको छ। आफ्ना नित्य निरन्तरका कर्महरू सुचारू हुँदै जानेछन्। अन्तमा मीन राशि हुने तपाईँको लागि शुभ समाचार प्राप्तिको योग रहेको छ। आफन्तजन इष्टमित्रको सफलताको समाचारले यहाँलाई प्रसन्नता प्रदान गर्नेछ। हस्त आजको राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू ग्रह गोचरीय दृष्टिलाई केलाउँदा प्राप्त भए तिनलाई यथातथ्य पस्किने जमर्को गरियो। कार्यक्रम अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद ज्ञापन गर्दछु। प्रविधि संयोजन मित्र राजेन्द्र श्रेष्ठलाई समेत धन्यवाद ज्ञापन सहित आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। भगवती देवी मौलकालिकाको शुभ आशीर्वाद सबैलाई प्राप्त हुँदै रहोस्। हस्त शुभ प्रभातम्। ओम सर्वे भवन्ति सुखिनः, सर्वे सन्ति निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
4: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
8: छोरीको बिहे पनि आट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
9: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुनपाक छ नि, त्यही गर हुन्न र।
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट पाँच, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
11: जय हनुमान ज्ञान गुण सागर।
10: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
4: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
10: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9, नवलपुर।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
14: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
15: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
16: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
17: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
17: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
17: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
16: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-5514 र 5255517।
18: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
22: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
21: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
23: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट,
0: दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा अफिस को लागि आवश्यक पर्ने फर्नीचर अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्नीचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाड़ी। मोबाइल 9851129163 9550474503 र 9551184503। तपाईको संतुष्टि हाम्रो जिम्मेवारी। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
23: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
24: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
25: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 9855505934।
26: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
26: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि। फोन 0056-13-412। मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
27: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
28: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
27: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
29: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी। फोन 0785012226। वेबसाइट www.maulakalika.org.np।

0: आज 2083 जेठ 5 गते मंगलवार, जेठ शुक्ल तृतीया, 19 मई सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष, विवादमा मिसियो संसद, भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर, स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी, छोटो सड़क सञ्जालबाट जोडिए भारत नेपाल चीन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको महोत्सवमा विश्वभर छरिएका नेपाली सेफ शीर्षकको शुभ समाचार।
0: विश्व बजारमा नेपाली सेफको माग बढेको र नेपाली खानाको परिकार प्रवर्धन भइरहेको बताइएको छ। नेपाली सेफको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा भएको खुल्ला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सवमा सहभागी हुन उनीहरू आएका हुन्। इन्टरनेशनल सेफ सोसाइटी अध्यक्ष अरूण अधिकारीले पछिल्लो समय सेफलाई उच्च महत्वका साथ हेरिने गरेको समेत बताउनुभयो। विश्व बजारमा अहिले नेपाली सेफको अधिक माग रहेको उहाँको भनाइ छ। नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक दमकमा विश्वभरका नेपाली सेफ भेला भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार अन्य देशका सेफ समेत आएर कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेको थिए। इन्टरनेशनल सेफ सोसाइटीका उपाध्यक्ष साई कुमार शर्माका अनुसार भारतमा नेपाली सेफको अधिक माग रहेको जनाउँदै 1 लाखदेखि 5 लाख रुपियाँसम्म मासिक कमाई गर्न सक्ने अवस्था रहेको छ। उहाँका अनुसार सेफ भएकाहरूले सहजै रोजगारी पाउने र आकर्षक सेवा सुविधा लिन सक्ने अवस्था विश्व बजारमा रहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: थप सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधान न्यायाधीश सिफारिस विरुद्धको विवादमा कायम मुकायम, कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ। संवैधानिक परिषदले गरेको प्रधान न्यायाधीश सिफारिस विरुद्धको रिटलाई दरपिट गरिएको आदेश विरुद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधान न्यायाधीशले नै दर्ता गर्न आदेश दिनुभएको हो। कामु प्रधान न्यायाधीश मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहर सहित सोमबार दिउँसो 1 बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो। साथै सबै रिट निवेदन र दरपिट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी मंगलबार नै पेशी चढाउन भनिएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी, अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिनुभएका निवेदन तथा दरपिट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न आदेश गर्नुभएको हो। चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए। मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ। संवैधानिक प्रावधान अनुरूप दायर निवेदन र दरपिट विरूद्धका निवेदनलाई मुख्य रजिस्ट्रार हेर्ने परम्परा रहेको छ।
3: यस्तै यही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले सर्वोच्चमा स्याडो बक्सिङ, सरकार न्यायालय विवादमा मिसियो संसद शीर्षकमा समाचार लेखेको छ। प्रधान न्यायाधीश नियुक्ति सिफारिस विवाद सोमबार सर्वोच्च अदालत र प्रतिनिधि सभा बैठकमा एकैसाथ प्रकट भएका छन्। प्रधान न्यायाधीश सिफारिस प्रकरणले सर्वोच्च अदालतमा द्वन्द चर्किँदा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशको अपज्ञा भएको छ। न्यायालयमा परम्परा र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएका विरूद्ध परेको रिट दरपिट र दरपिट विरूद्धका निवेदन दर्ता नभएपछि मल्लले सोमबार आदेश दिएकी थिइन्। इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइएको भन्दै उनले सबै रिट निवेदन तथा दरपिट आदेश उपको निवेदन समेत सोमबार 1 बजेभित्र दर्ता गरी जेठ 5 गति मंगलबारको तारिक तोकी पेशीमा चढाउन आदेश दिएकी थिइन्। आदेशपछि मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार मानबहादुर कार्की र मुख्य फाँटका कर्मचारी कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए। संवैधानिक परिषदले वैशाख 24 गते न्यायालयको स्थापित परम्परा र रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरेसँगै कार्यपालिका र न्यायपालिका बीच नयाँ द्वन्दको बीजारोपण भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएरै चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई सिफारिस गरेपछि न्यायपालिकाभित्र न्याय मूर्ति बीच ध्रुवीकरण बढेको छ।
2: त्यस्तै कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। प्रधान न्यायाधीश सिफारिस विरूद्धको रिट तर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले सोमबार निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो।
3: राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी सङ्खुवा सभा किमानथाङका सडक सञ्जालबाट जोडिएको छ। उत्तर दक्षिण कोशी सडक आयोजना अन्तर्गत सङ्खुवा सभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमानथाङकासम्म व्यापारिक मार्ग जोडिएको हो। नेपाल चीन भारत जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक सञ्जाल जोडिए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरुङका अनुसार जटिल भिड रहेको च्याम्तादेखि घोङसम्मको 10.81 किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सडक हस्तान्तरण गरेको छ। त्यसपछि घोङपाङदेखि किमानथाङका सम्मको 12 किलोमिटर सडक आयोजनाले मर्मत गरिरहेको छ। किमानथाङकामा सवारी पुगेका छन्। रानी किमानथाङका सडकको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। छोटो सडक सञ्जालबाट जोडिए भारत नेपाल र चीन शीर्षकमा गोर्खापत्रमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक समूह एपिजीले नेपालले पर्याप्त प्रगति नदेखाएका कालो सूचीमा पनि गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपिजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपिजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको 4-6 जेठको सपोर्ट बैठक काठमाडौँमा जारी छ। आइतबार काठमाडौँ आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिबिम्बित गर्दै एपीजीले यसपटक आफ्ना उपकार्यकारी सचिव डेभिड च्यानन नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो।
3: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यलप्रति क्षमा मागेको हो। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा प्रपक्षका लागि थुनामै रहेको जनाएको छ। उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरानबीच गत फेब्रुअरी 28 द्वन्द्व सुरु हुनुभन्दा अघि नै झा पक्राउ परेका थिए। उनलाई जनवरी 2026 सुरुमा इरानको किस्म टापुबाट अवैध सामान ओसार पुसार गरेको आरोपमा उनीसहित अन्य 6 विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रिल 15 इरानका लागि नेपाली अरनरी कन्सुल सहराम शान्तियले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भइसकेको रिहा पत्र समेत जारी भएको अनौपचारिक सूचना दिएका थिए। त्यही सूचनाका आधारमा जनचासो संचार माध्यम र परिवारको सोधपुछलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति निकालेको थियो।
2: स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्विरले नेपाली डेरी उद्योग स्वदेशी उत्पादन र सरकारी स्वामित्वको संस्थामाथिको बहस चर्काइदिएको छ। तस्विरमा प्रधानमन्त्री दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याकचितसँग देखिनु भएको थियो। उक्त तस्विर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादन प्रतिको समर्थनको संकेत माने त कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झे डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रिम दूध मोही घिउ र रसभरी उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोडिएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। 2021 कोअपरेसन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन, ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने, सहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो।
3: एमाले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने सक्रिय राजनीतिको बाटो खोल्यो शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा नै पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखिको विवाद र बहसलाई जोड्दै भण्डारीको सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण रूपमा खुलेको छ। महिना अघि आफैले गरेको निर्णय उल्टाउँदै एमाले भण्डारीलाई फेरि पार्टीको मूल प्रवाहमा जोडेको हो। पार्टी सचिव पद्मा अर्यालले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको औपचारिक जानकारी दिएकी छन्। लामो समयदेखि पार्टीभित्र भण्डारी पुनरागमनको विषयले ठूलो चर्चा पाइरहेको थियो। विशेष गरी ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने भन्दै निरन्तर नेतृत्वलाई दबाव दिँदै आएका थिए। चौतर्फी दबाव र बदलिदो आन्तरिक शक्ति सन्तुलनका बीच अध्यक्ष केपी शर्मा ओलीले अन्तत सोमबारको बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पारित गराएका छन्।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब 50 दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोतबारे अझै यकिन हुन सकेको छैन। सम्पत्ति शुद्धिकरण विभागले उनीहरू आबद्ध विभिन्न 8 कम्पनीको संस्थापक शेयर विवरण मागे पनि सबै विवरण विभागमा पुगिसकेको छैन। विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो। विभागले बिमक नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्सुरेन्स, केस्ट माइक्रोलाइफ इन्सुरेन्स, लिबर्टी माइक्रोलाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो